0: रहेको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिले व्यक्तिहरूका लागि आज तपाईँको कार्यक्षमता र दृढ संकल्पले गर्दा कठिन भन्दा कठिन काम पनि समयमै सम्पन्न हुनेछन्। शत्रुहरू परास्त हुनेछन् र तपाईँ विरूद्ध रचिएका षड्यन्त्रहरू असफल हुनेछन्। सरकारी अथवा कानूनी मामिलामा तपाईँको पक्ष बलियो रहनेछ र रोकिएका कामहरूले गति लिनेछन्। नयाँ सवारी साधन अथवा भौतिक सुख सुविधाका सामान खरिद गर्ने योग पनि आज रहेको छ। पुराना रोगहरूबाट मुक्ति मिल्ने समय पनि रहेको छ र शारीरिक रूपमा आफूलाई तन्दुरुस्त पाउनुहुनेछ। जीवन साथीसँगको सम्बन्धमा नयाँ उचाइ र निकटता महसुस हुन सक्ने देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशिले व्यक्तिहरूका लागि आज कार्यक्षेत्रमा सफलता र सम्मान प्राप्त हुने रहयोग रहेको छ। तपाईँको मेहनत र इमान्दारिताको उच्च मूल्याङ्कन हुनेछ। तपाईँले विशेष पदोन्नति अथवा पुरस्कार पाउने सम्भावना पनि रहेको छ। सामाजिक क्षेत्रमा पनि तपाईँको इज्जत बढ्नेछ। नयाँ अवसरहरू मिल्नेछन्। विलासिताका वस्तुहरूमा खर्च भए पनि त्यसले तपाईँलाई सन्तुष्टि दिनेछ। आर्थिक योजनाहरूलाई मूर्त रूप दिनका लागि आजको दिन निकै उपयुक्त रहेको छ। स्वास्थ्य अवस्था राम्रो रहनेछ तर कामको चापले गर्दा थकान महसुस हुन सक्ने गोचर रहेको छ। अब दशौं राशि मकर राशि। मकर राशिले व्यक्तिहरूका लागि आज धार्मिक गतिविधिमा रुचि बढ्ने समय रहेको छ। लामो समयदेखि रोकिएका कामहरू सजिलै सम्पन्न हुने देखिएको छ। तीर्थयात्रा अथवा कुनै पनि धार्मिक स्थलको भ्रमण गर्ने योजना पनि बन्न सक्नेछ। परोपकारी कार्यमा संलग्न हुनाले तपाईँलाई मानसिक शान्ति र आत्मसन्तुष्टि मिल्नेछ। खर्चमा केही नियन्त्रण आउनेछ र आमदानीका स्रोतहरू स्थिर रहनेछन्। स्वास्थ्यमा निकै राम्रो सुधार आउनेछ। सन्तानको शिक्षा र करियरको बारेमा सुखद समाचार प्राप्त हुनाले घरमा हर्षोल्लासको वातावरण रहनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशिले व्यक्तिहरूका लागि आजको दिन केही उतार चढाव पूर्ण र चुनौतीपूर्ण रहने देखिएको छ। सोचेका कामहरूमा केही ढिलाइ हुन सक्छ। कार्यक्षेत्रमा केही अवरोधको सामना गर्नुपर्ने पनि हुन सक्छ। आर्थिक दृष्टिकोणले आजको दिन केही कमजोर रहने देखिन्छ। शेयर बजार अथवा जोखिमपूर्ण लगानीबाट टाढै रहँदा राम्रो हुनेछ। स्वास्थ्यमा केही मौसमी समस्याहरूले पनि तपाईँलाई सताउन सक्छ। सरसफाईमा विशेष ध्यान दिनुहोला। बाहिरको खुल्ला खानेकुरा नखानुहोला। परिवारका सदस्यहरूसँगको व्यवहारमा पनि केही समयमा अपनाउँदा निकै राम्रो हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिले व्यक्तिहरूका लागि आजको दिन निकै फलदायी रहनेछ। साझेदारीका काममा सफलता मिल्नेछ। नयाँ व्यावसायिक सम्बन्धहरू विस्तार हुनेछन् र तपाईँका योजनाहरूले मूर्त रूप पाउनेछन्। नेतृत्व गर्ने अवसर पनि मिल्नेछ। साथीभाइ र सहयोगीहरूको पूर्ण समर्थनले गर्दा कार्यक्षेत्रमा उत्साह थपिनेछ। आर्थिक रूपमा आजको दिन निकै मजबुत रहने देखिएको छ। आज जे गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न गर्न सकिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफल बारेको जानकारी सँग अब लागू आजको साइड यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम पूर्व र दक्षिणतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा जोस लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेलाका शुभ लाभादी बेला बिहानमा 5:07 छ 51 मिनटसम्म उद्वेग बेला रहनेछ। बिहानमा 6:51 आठ 8:35 चर बेला रहनेछ। बिहानमा 8:35 10:19 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 10:19 12:03 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। मध्याहमा 12:03 दिनमा 1:46 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 1:46 3:30 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 3:30 5:14 रोग बेला दिनमा 5:14 साँझमा 6:58 समय फेरि उद्वेग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:58 8:14 चर बेला साँझमा 8:14 राति 9:30 लाभ बेला रहनेछ। राति 9:30 10:46 अमृत बेला राति 10:46 12:03 काल बेला रहनेछ। राति 12:03 1:19 शुभ बेला राति 1:19 2:35 रोग बेला रहनेछ। राति 2:35 3:51 उद्वेग बेला रहनेछ भने राति 3:51 भोलि बिहानमा 5:07 सम्मको समय फेरि चर बेला रहनेछ। यसमा चौर भन्दा शुभ शुभ भन्दा लाभ बेला राम्रो हुनेछ लाभ बेला भन्दा अमृत बेला शुभ भन्दा राम्रो हुनेछ त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला काल बेला छल्नुहोला सभान्तिममा आजको राहुका लागि सबैभन्दा खराब समय दिनमा 4 बजे 30 मिनटदेखि साँझमा 6 बजेसम्मको समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्दा राम्रो हुनेछ
1: हवस् त सफलतामा राशिफल आजलाई यति नै भोलि पुनः भेट हुने नै छ सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला नमस्कार शुभ दिन
2: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ दुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लौ न कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
3: दाइ पनि कति आचिलो भएको सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फुलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वा मोबाइल 98560 32717 र 98460 55079
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी
5: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन् निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी
5: छाती दुख्छ खान मन लाग्दैन वजन घट्दै जान्छ साँझ पख हल्का ज्वरो आउँछ 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ खकारमा रगत देखिन्छ यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की
9: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
8: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
9: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
8: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
9: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
8: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
9: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98560 011 86 98460 35111 सम्पर्क नम्बर फेरि एकपटक 98460 35111
10: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
11: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले लेखिहाल्छ नि
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
11: तिमीलाई थाहा थिएन
10: थाहा थिएन
11: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
10: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
11: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: Studio time.

नमस्कार, जहाज संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। राष्ट्रिय राजमार्गका 7 दर्जन पहिरो नियन्त्रण गर्न सभा 3 अर्ब बजेट। गण्डकी सड़क दुर्घटना बढ्दो, 11 महिनामै 230 को मृत्यु, चालकको मुख्य कारण। उच्च बारमा सरकारवाला निकाय बीच अन्तर्क्रिया। जनप्रिय बहुमुखी क्याम्पस कलमनुईको अध्यक्षमा दिताल, आफैले चलाएको जीप दुर्घटना हुँदा स्वर्गद्वारे नगर उपप्रमुखको मृत्यु। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे, होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै भूमिहीन सुकुम्बासीहरूको प्रदर्शन। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा पनि नेपालमा उस्तै महँगी, सरकार मौन, लेबनान इजरायल र अमेरिकाद्वारा द्विपक्षीय सम्झौतामा हस्ताक्षर। र फिफा विश्वकप 2026 पानामालाई हराउँदै इङ्ल्याण्ड समूह एलको विजेता। अब सुनौ पूरा समाचार। सरकारले आगामी आर्थिक वर्ष 83-84 राष्ट्रिय राजमार्गको पहिरो नियन्त्रण गर्न ठूलो बजेट विनियोजन गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार आगामी वर्ष राष्ट्रिय राजमार्गमा 68 स्थान तोकिँदै र रकम अमण्डनामा समेत राखेर पहिरो नियन्त्रण गर्ने उद्देश्यले 3 अर्ब 17 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। जुन राजमार्ग तथा सड़कको नियमित मर्मत सम्भारभन्दा बाहिरका लागि विनियोजन भएको हो। यसअघि सरकारले राजमार्गमा पहिरो पहिचान गर्दै सोको नियन्त्रणका लागि बजेट राख्ने गरेको थिएन। चालू आर्थिक वर्ष 82-83 बजेटमा समेत सो शीर्षकमा बजेट राखिएको छैन। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी आर्थिक वर्षको बजेटमा उठेका विषयको जवाब दिँदै प्रतिनिधि सभाको बैठकमा सरकारले सड़क सुरक्षा, ग्रामीण सड़क तथा पुललाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताउनुभयो। उहाँले आगामी 3 वर्षभित्र सड़कलाई खाल्डाखुल्डी र जोखिम रहित बनाउने लक्ष्य अनुसार योजना बनाएको समेत जानकारी दिनुभयो। उहाँका अनुसार सड़क सुरक्षामा 3 वर्ष योजना सहित पौने 5 अर्ब रूपियाँ बजेट राखिएको छ। पहिचान भएका पहिरो जोखिम क्षेत्रमा संरक्षणको काम गर्न 23 अर्ब रूपियाँ विनियोजन गरिएको र उहाँले संसदमा दिएको जवाबमा उल्लेख छ। उहाँका अनुसार खोल्साखोल्सी र जोखिमयुक्त स्थानमा दुर्घटना न्यूनीकरणका लागि 3000 स्थानीय पुल निर्माण गर्ने लक्ष्य छ। आगामी 3 वर्षमा कुल 81 अर्ब 22 करोड़ रूपियाँ यस्ता परियोजनामा खर्च गर्ने लक्ष्य समेत सरकारले लिएको छ। सरकारले स्वीकृति राजमार्गहरूको पहिरो नियन्त्रण गर्न अबण्डा मात्र 15 करोड़ 81 लाख रूपियाँ रकम छुटाएको छ। पूर्वाधार विकास मन्त्रालयले कोशी राजमार्गको केवाबेसी साबा खोला खादबारी सड़क खण्डमाका लागि 3 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। पुष्पलाल राजमार्ग गर्ने लेगुवा भोजपुर खण्डका लागि समेत 3 करोड़ 24 लाख बजेट राखिएको छ। धनकुटामा मूलघाट पातले खोला सड़कमा 5 करोड़ बजेट पाएको छ। हिले पानीको खलडुङ्गा र मुडे सल्लेरी सड़क खण्डका लागि 4 करोड़ बजेट राखिएको छ। हलिसी दिक्तेल खण्ड र दिक्तेल चखेवा सड़क खण्डका लागि प्रति खण्ड 3 करोड़ 50 लाख रूपियाँ विनियोजन गरिएको छ। सरकारले अरणीको राजमार्ग 12 विषय कोदारी सड़क खण्डका लागि 6 करोड़ 95 लाख छुट्याएको छ। सोही राजमार्गको दोलाल घाट लामो साँगो खण्डमा 6 करोड़ 15 लाख रकम छुट्याइएको छ। चरीकोट सिंहटी सड़कमा 3 करोड़ विनियोजन गरिएको छ। चीनसँगको अर्को व्यापारिक मार्ग बालाजुत बेत्रावर्ती धुन्चे स्याफ्रुबेसी सड़क खण्डका लागि 9 करोड़ बजेट विनियोजन गरिएको छ। आँपटारी मुगलिन खण्डमा 6 करोड़ 45 लाख र खैरेनटार भीमात कावासुती सड़कको भुमरीघाट पाङ्ग्रे नवलपुर खण्डमा 3 करोड़ 69 लाख रूपियाँ बजेट राखिएको छ। सीतापाइला भीमडुङ्गा सड़कमा 3 करोड़, सामाखुसी टोखा कुर्जे सड़कमा 3 करोड़ 50 लाख र बालाजु बाइपास नागार्जुन ठूलो खोलामा 3 करोड़ बजेट राखिएको छ। 9 विषय मुगलिन पोखराका लागि 3 करोड़ रकम विनियोजन गरेको छ। सरकारले आबुखरिन गोर्खा घ्याम्पेसाल सड़कको 3 स्थानका लागि क्रमश 3 करोड़ 3 करोड़ 50 लाख र 3 करोड़ रूपियाँ बजेट राखेको छ। खैरिनटार भीमाद कावासुती सड़कलाई 3 करोड़ बजेट विनियोजन भएको छ। सिद्धार्थ राजमार्गको रामदी स्याङ्जा पोखरा खण्डका लागि 2 करोड़ 25 लाख रूपियाँ विनियोजन गरिएको छ। मध्यपारी राजमार्गका पोखरा हरिचोक ह्याम्जा नयाँ पुल मालडुङ्गा खण्डलाई 9 करोड़ 10 लाख रूपियाँ राखिएको छ। कालीगण्डकी पुल पाती हाल्ने खण्ड पागलुङलाई 5 करोड़ 36 लाख विनियोजन गरिएको छ। सोही खण्डको आर्को स्थानमा 2 करोड़ 25 लाख विनियोजन गरिएको छ। तौली अभाग गोरुसिङे सिन्धी खर्क सड़कलाई 3 करोड़ 20 लाख रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ। बर्तुङ तानसेन रिडिर बामिक टक्सार
खरबांग सड़क को रिडी रूद्रवेणी बामी टक्सार सड़क पांच करोड़ सत्ताईस लाख रकम विनियोजन मदन भरारी राजमार्ग को रानीमहल रिडी खण्डक में तीन करोड़ एक्काईस लाख छुट्टाइएको छ। भालुवाङ बिङ रोल्पा माडीचौर दरदार बोट सड़क को भालुवाङ चकचके खण्डमा काल दुई योजना में चार चार करोड़ बजेट राखिएको छ। राप्ती राजमार्ग को अमिलियादेखि घौला पाससम्म चार योजना में क्रमश एक करोड़ साठी लाख पांच करोड़ तेईस लाख एक करोड़ तिरानब्बे लाख र तीन करोड़ बजेट राखिएको छ। जमुनाहा नेपालगंज कोहलपुर हर्रे खण्ड में तीन करोड़ खोला पास पीपल छर्रे बगर राप्ती राजमार्ग तीन करोड़ रकम विनियोजन गरिएको छ। स्याला पासा मुसिकोट हौर जहारी खण्ड का लागि चार योजना तीन तीन करोड़ बजेट विनियोजन भएको छ। कर्णाली राजमार्ग तीन करोड़ बजेट छुट्याइएको छ। सुर्खेत देखेल महाबुलेखा गंजे नागमा गमगढ़ी नाक्चा लाग्रा सड़क को नागमा गमगढ़ी सड़क में पांच योजना में साढ़े पन्द्र करोड़ बजेट छुट्याइएको छ। रारा राजमार्ग को कुड़ारी तालचा रारा खण्ड तीन करोड़ र सुर्खेत दैलेख महबुलेख गंजे खण्ड बीस करोड़ छियासी लाख बजेट राखिएको छ। जमुनाहा नेपालगंज कोहलपुर सुर्खेत जुमला सड़क का दुई योजना में क्रमश तीन करोड़ तिरसठी लाख तीन करोड़ सत्रह लाख रकम विनियोजन भएको मन्त्रालयले जनाएको छ। धनगढ़ी असहजपुर बुढर स्याउले सड़कले एक करोड़ साठी लाख पाएको छ। मध्यपारी राजमार्गको सिलगढ़ी स्याउले बजार खण्डका तीन योजनामा सात करोड़ साठी लाख बजेट विनियोजन गरिएको छ। सोही राजमार्गको मंगलसेन बयल टापाटा साँफेघर चौखुट्टे खण्डमा करोड़ एक्काइस लाख रकम छुट्याइएको छ। गण्डकी प्रदेशमा सड़क दुर्घटनामा कारण ज्यान गुमाउनेको संख्या बढ़न थालेको छ। सड़कको स्तरोन्नति र सुधारसँगै सवारी साधनमाको गति पनि तीव्र बढ़ेको छ, जसका कारण दुर्घटना बढ़न थालेको हो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको एघार महिनामै दुई सय तीस जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाइसकेका छन्। जेठ मसान्तसम्म प्रदेशभर भएका चार सय सोह्रवटा सवारी दुर्घटना भएको थियो। सड़क सञ्जालको विस्तारसँगै बढ़दो सवारी चाप चालकको चरम लापरवाही र कमजोर सड़क पूर्वाधारका कारण बढ़ी दुर्घटना भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो केही वर्ष यता दुर्घटनाको संख्या र त्यसबाट हुने मानवीय तथा भौतिक क्षति बढ़दो क्रममा छ। कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 प्रदेशभर 395 दुर्घटना हुँदा 177 जनाको मृत्यु भएको थियो। त्यस्तै आर्थिक वर्ष 2081-82 दुर्घटनाको संख्या 382 रहेकोमा ज्यान गुमाउनेको संख्या बढ़ेर 237 पुगेको थियो। यसरी हरेक वर्ष सड़क दुर्घटनामा परि 200 भन्दा बढ़ी नागरिकले ज्यान गुमाएको देखिन्छ। जिल्लागत तथ्याङ्कको विश्लेषण गर्दा सबैभन्दा बढ़ी दुर्घटना नवलपुर हुने गरेको छ। पूर्व पश्चिम राजमार्ग पर्ने यस जिल्लामा तीव्र गतिमा सवारी साधनको चाप बढ़ी हुने भएकाले चालू वर्षमा मात्रै 114 दुर्घटना भएका छन्। त्यसै गरी कास्की जिल्लामा 109 दुर्घटना भएका छन्। मुख्य राजमार्ग पर्ने तनहुँमा 73 दुर्घटना हुँदा पहाड़ी तथा हिमाली जिल्लाहरू गोर्खामा 25, पर्वतमा 20, बागलुङमा 19, स्याङ्जामा 16, म्याग्दीमा 14, मुस्ताङमा 6 र मनाङमा दुईवटा दुर्घटना दर्ता भएका छन्। हिमाली जिल्लामा दुर्घटनाको संख्या कम देखिए पनि त्यहाँ हुने दुर्घटना भौगोलिक विकटताका कारण निकै घातक हुने गरेको छन्। ट्राफिक प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारण चालकको लापरवाही नै हो। कुल 416 दुर्घटनामध्ये झण्डै 84% अर्थात 349 दुर्घटना चालककै कारणले भएका छन्। चालकले तीव्र गतिमा सवारी चलाउनु, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु, अनुभवहीन र असक्षम चालकले सवारी चलाउने लगायतका कारणले दुर्घटना बढ़ाइएको ट्राफिक व्यवस्थापन कार्यालय पोखराका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्रेले जानकारी दिनुभयो। उहाँका अनुसार जथाभावी ओभरटेक गर्नु र लेन अनुशासनको पूर्ण रूपमा व्यवस्था गर्नु पनि दुर्घटनाका प्रमुख कारक हुन्। यसबाहेक साँगुरो र खाल्डाखुल्डीयुक्त सड़कको अवस्थाको कारण 25, सवारी साधनको यान्त्रिक गड़बड़ी, प्राविधिक समस्याले 20, पैदल यात्री लगायत अन्य सड़क प्रयोगकर्ताको असावधानीका कारण पनि दुर्घटना हुने गरेको बताइएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्रको पर्यटकीय गाउँ घन्दुरुकमा पर्यटकको बसाई लम्बिनी उद्देश्य सहित सक्रिय पदमार्ग निर्माण गरिएको छ। काशीको अन्नपूर्ण गाउँपालिका 11 पर्ने घन्दुरुक गाउँ अन्नपूर्ण आधार शिविर र घोरेपानी पुनिल पदयात्राको प्रवेशद्वारको रूपमा परिचित छ। प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र गुरूङ समुदायको मौलिक संस्कृति एकै ठाउँबाट अनुभव गर्न सकिने गरी निर्माण गरिएको 5 किलोमिटर 500 मिटर लामो पदमार्गले घन्दुरुकलाई थप आकर्षकीय पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र अन्नपूर्ण गाउँपालिकाको संयुक्त 25 लाख लगानीमा निर्माण गरिएको पदमार्ग पुरानो चौपाई हिँड्ने बाटोलाई स्तरोन्नति गर्दै ढुङ्गा छापेर तयार गरिएको हो। पदमार्ग निर्माणसँगै पर्यटनले वरपरका प्राकृतिक तथा सांस्कृतिक सम्पदासम्म पग्ने नयाँ अवसर पाउनेछन्। समी सतहबाट करिब 1940 मिटर उचाइमा रहेका घान्द्रुक अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने नेपालको चर्चित पर्यटकीय गाउँ हो। यहाँबाट अन्नपूर्ण दक्षिण, हिमचुली, माछापुछे लगायतका हिमश्रृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। नवनिर्मित सक्रिय पदमार्ग खोलो कुर्भा बस पार्कबाट शुरू भएर वडा कार्यालय, कोटगाउँ, पदेरो, घट्टे खोला, बलाचे पार्क, देउराली बुद्ध पार्क, मेसम बरहा, नेगु, चिया बगान र गैरी गाउँ हुँदै पुनः बस पार्कमै आएर टुङ्गिन्छ। रोदी क्लब घन्दुकका वरिष्ठ उपाध्यक्ष अमृत गुरूङका अनुसार पदमार्ग निर्माणको अवधारणा 4 वर्ष अघि तयार गरिएको थियो। पछिल्लो वर्षमा घान्द्रुक आउने पर्यटकको संख्या बढ्दै गए पनि अधिकांशले गए राति मात्र बिताएर एक रात मात्र बिताएर फर्किने गरेकाले उनीहरूको बसाई अवधि बढ़ाउने उद्देश्यले योजना अघि बढ़ाइएको उहाँले बताउनुभयो। घान्द्रुकमा पछिल्लो वर्षमा पर्यटकको संख्या उल्लेखीय बढ़ेको छ। त्यहाँ आएका पर्यटकले गाउँ वरपर हाइकिङ गर्दै प्राकृतिक र सांस्कृतिक सम्पदाको अनुभव गर्न सकुन् भन्ने सोचका साथ सक्रिय पदमार्ग निर्माण गरेका हौं। उहाँले भन्नुभयो, 4 वर्ष अघि शुरू भएको योजना सही अहिले पूरा भएको छ। अब यसले पर्यटकको बसाई बढ़ाउनुका साथै स्थानीय पर्यटन व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास गरेको छ। उहाँका अनुसार पदमार्गले पर्यटनकोलाई घान्द्रुकको प्राकृतिक सम्पदा मात्र होइन ग्रामीण जीवनशैली, स्थानीय संस्कृति, चिया बगान, धार्मिक तथा ऐतिहासिक स्थल र वन क्षेत्रसँग पनि परिचित गराउनेछ। यसले हाइकिङ, प्रकृति अवलोकन, फोटोग्राफी तथा ग्रामीण पर्यटनको नयाँ सम्भावना विस्तार गर्ने अपेक्षा गरिएको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले पर्यटन पूर्वाधार विस्तारलाई गाउँपालिकाले प्राथमिकताका साथ राखेर बताउँदै घान्द्रुक सक्रिय पदमार्ग त्यसकै महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, पर्यटन क्षेत्रको दिगो विकास र स्थानीय आर्थिक समृद्धिलाई केन्द्रमा राखेर गाउँपालिकाले पर्यटन पूर्वाधार निर्माणलाई निरन्तरता दिएको छ। घान्द्रुक सक्रिय पदमार्गले यहाँको पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गरेका छौं। यसले अन्य महत्वपूर्ण पदमार्ग तथा पर्यटन पूर्वाधार निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेका छौं उहाँले भन्नुभएको छ। पोखरा महानगरपालिका 31 स्थित श्री कोट देउराली बहुउद्देश्य सहकारी संस्था लिमिटेडले 7 वार्षिक उत्सवको अवसरमा बेगनास्थल स्थित बरहा मन्दिर परिसरमा प्रवेशद्वार गेट हस्तान्तरण गरेको छ। सोही अवसरमा वृक्षारोपण कार्यक्रम समेत गरिएको छ। कार्यक्रमका संस्थाका पूर्व अध्यक्ष सुरेन्द्र सापकोटा भाटले 68 जना सदस्यले प्रति व्यक्ति 1,000 रूपियाँ संकलन गरेर स्थापना गरेको सहकारी अहिले करिब 7 करोड़ रूपियाँ बराबरको कारोबार गर्न सफल भएको बताउनुभयो। उहाँले संस्थालाई आगामी दिनमा अझ प्रभावकारी र सदस्य केन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। संघका अध्यक्ष बहादुरका पराजय अधिकारीले बराज तथा पर्यटनको दृष्टि महत्वपूर्ण सम्भावना बोकेको भन्दै यसको संरक्षण र विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले उद्योग वाणिज्य संघले क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अध्यक्ष पोखरा महानगरपालिका 31 का वडाध्यक्ष ढकनाथ कणेलले सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गरेको भन्दै संस्थाको प्रशंसा गर्नुभयो। संस्थाका अध्यक्ष विष्णु लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदीपराज कणेलले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, सहकारीका सदस्य तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। पोखरा महानगरपालिका वडा नम्बर 29 रहेको दिप्सिका सामुदायिक पुस्तकालयमा विगत 1.5 वर्षदेखि सञ्चालित टेक एज युथ परियोजनाको शनिबार सम्पन्न भएको छ। अध्ययन केन्द्रका साथै सिकाएका विविध पार्टीलाई समेटिएका दिप्सिका सामुदायिक पुस्तकालय रिड नेपाल अन्तर्गतको टेक एथ युथ परियोजनासँगको सम्झौतामा बमोजिम पिछड़िएका, प्रविधिका पहुँच नपुगेका, 13-22 वर्षसम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किशोर किशोरी र फरक क्षमता भएका समेत समेटिने गरी प्रत्यक्ष रूपमा 55 जना युथहरूलाई तालिम दिएर समापन गरिएको थियो। पुस्तकालयको सभाहालमा आयोजित समापन तथा दोस्रो चरणको उपाधि वितरण कार्यक्रमका बीच पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी, पोखरा महानगरपालिका वडा नम्बर 29 का वडा अध्यक्ष श्री प्रसाद गुरूङ,
पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य समेत रहेकी पुस्तकालय उपाध्यक्ष निर्मला पौडेल, सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष एवं पुस्तकालय कोषाध्यक्ष माधव भण्डारी, लेखनाथ पत्रकार मञ्च अध्यक्ष विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतराज ओझा लगायतले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम निकै नै प्रभावकारी बनेको धारणा राख्दै रिट नेपाल संस्था लगायतका सहयोगीहरूलाई धन्यवाद दिएका छन्। परियोजना पश्चात आफूहरूमा आत्मविश्वास बढ़ेकोमा जोड़ दिँदै ट्याग एम्बेसडर स्नेहा शर्मा, विशाल लुवांगुन, आयुषा नेपाली, युवराज विक लगायतका प्रशिक्षार्थीहरूले भविष्यमा पनि यस्ता कार्यक्रमको अपेक्षा गरेको थिए। जनप्रकाश मावि, अभिभावक असंका अध्यक्ष नारायण प्रसाद काफ्ले, शिक्षक राधिका भुजेल, अभिभावक रामबहादुर खत्री, कार्यक्रम संयोजक एलिसा केसी, ट्याग कोअर्डिनेटर विनिता वस्त्रलाई आफ्ना अनुभव व्यक्त गर्दै परियोजना फलदायी बनेकोमा जोड़ दिए। पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारीहरू कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन पुस्तकालय सचिव पदम प्रसाद अधिकारीले गरेका थिए। पोखराको सिमलचौर स्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय आलमुनाई एसोसिएशनको नयाँ नेतृत्व जाने गएको छ। शनिबार आयोजित पूर्व विद्यार्थीहरूको वृहत भेलाले सामाजिक व्यक्तित्व देवेन्द्र दिदालको अध्यक्षतामा 13 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो। समितिको पाँचमा पेमा डोमा शेर्पा, सचिवमा क्षितिज बराल र कोषासमा वेद प्रसाद अधिकारी चयन भएका छन्। यस्तै सदस्यहरूमा विजय घिमिरे, प्रेम गिरी, प्रदीप पहाड़ी, सुशान्त भट्टाजु, प्रतिभा गिरी, प्रवीण अधिकारी, विदुर अधिकारी, त्रोणन बहादुर विकर र वसन्त गिरी रहेका छन्। पूर्व विद्यार्थी मञ्चका अध्यक्ष एवं क्याम्पस प्रमुख कृष्ण बाबु बरालको अवस्थामा सम्पन्न उक्त भेलामा बोल्दै बरालले क्याम्पस र पूर्व विद्यार्थी बीचको सम्बन्ध नङ्ग्र मासुको भयस्तो भएको हुनुपर्ने बताएका छन्। कार्यक्रममा सचिव देवकृष्ण पराजुले संगठित प्रतिवेदन प्रस्तुत गर्दै वर्षौंपछि क्याम्पसको आँगनमा भेट हुँदा पूर्व विद्यार्थीहरू भावनात्मक रूपमा एकाकार भएको बताए। उनले क्याम्पसबाट उत्पादित जनशक्ति आफ्नो कार्यक्षेत्रमा अब्बल साबित हुनु नै संस्थाको वास्तविक परिचय र सफलता भएको उल्लेख गरे। क्याम्पसका सहायक प्रवास शासक महादेव गुरू कुमार पालिखेले जनप्रिय क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुणमापन तथा प्रत्यापन प्रमाणपत्र प्रावधान गरेको जानकारी दिए। उनका अनुसार शिक्षा मन्त्रालयबाट दुई पटक मुलुक भरकै उत्कृष्ट सामुदायिक क्याम्पसको पुरस्कार पाउन सफल यस क्याम्पसमा हाल 4,200 विद्यार्थी अध्ययनरत रहेको बताए। लामो समयदेखि कृष्ण बाबु परालको अवस्थामा रहेको पूर्व विद्यार्थी मञ्चले क्याम्पसको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको थियो। बराल सोही क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्ति भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढ़ाइएको हो। न्यायिक, अर्धन्यायिक र सरकारवाला निकायबीच समन्वय, सेवा प्रवाह र कानूनको कार्यान्वयनको प्रभावकारिता सम्बन्धी पोखरामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार पोखरा उच्च अदालत बार एसोसिएशन र कास्की जिल्ला अदालत बार एसोसिएशनको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि उच्च अदालत पोखराका प्रमुख न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्दले अन्य देशमा दिनमा 300 मुद्दा फैसला हुने गरेकोमा नेपालमा यस्तो व्यवस्था हुन नसकेको बताए। उनले यस प्रकारको अन्तर्क्रिया बेला बखत भइरहनु पर्नेमा जोड़ दिँदै न्याय क्षेत्रमा देखिएका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए। पोखरा उच्च अदालत बार एसोसिएशनका अध्यक्ष शालिग्राम भट्टराईको अवस्थामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङ, कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्की, वरिष्ठ अधिवक्ताहरू कृष्णबहादुर थापा, हरिप्रसाद सुवेदी, फणीन्द्र राज कोइराला, माधव प्रसाद बास्तोला, भूमि सुधार कार्यालयका अधिकृत गोविन्द सुनार, अधिवक्ता ईश्वरी पौडेल, गीता कुमारी लामिछाने, नागरिक समाज पोखराका संस्थापक संयोजक रामबहादुर पौडेल, मानवाधिकारवादी खगराज आचार्य, पोखरा महानगरपालिका न्यायिक

0: कार्यता का आवश्यकता देखिए को बताए। आफैले चलाएको जीप दुर्घटना हुँदा प्युठानको स्वर्गद्वारी नगरपालिका उपप्रमुख मिनराज राणा मगरको मृत्यु भएको छ। स्वर्गद्वारीबाट धुनाबाङ तर्फ जाँदै गरेको लुप र 01001J00008 नम्बरको नगरपालिकाको नाममा रहेको बोलेरो पिकअप जीप स्वर्गद्वारी नगरपालिका वार्ड नम्बर 2 बाङशालामा दुर्घटना हुँदा 50 वर्षीय राणा मगरको मृत्यु भएको हो। शनिबार साँझ पौने 5 बजेतिर उपप्रमुख राणा आफैले चलाएको जीप सड़कदेखि करिब 600 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जीपमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ। उनी नगरपालिकाको योजना अनुगमन गर्न गएका थिए। दुर्घटनामा पर्नु अघि नगरपालिकाका कर्मचारी सँगै अनुगमनमा निस्किएका उनी कर्मचारीलाई छाडेर पुनः अर्को योजना अनुगमन गरी घर जाने गरी एक्लै गाड़ीमा सवार रहेको स्वर्गद्वारी नगरपालिकाका अध्यक्ष गिरिबहादुर गुरूङले बताए। गुरूङका अनुसार उनको गाड़ीले च्यापिएर दुर्घटनास्थलमा मृत्यु भएको थियो। जंगलमा पशु चौपाए चरण आएका गोठालाले देखेपछि दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले उनलाई अचेत र गाड़ीले च्यापिएको अवस्थामा घटनास्थलबाट निकालेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतक राणा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: श्रीकृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।
2: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
3: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त थाहै छैन, अनि यसै नभनेर के गर्नु त।
2: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोरबनाउनै पर्दैन नि।
4: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461775694, 98191424.
3: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
5: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
6: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
5: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120050, 98251714।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
7: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 01165447337, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-5

0: 9904 मैनेजिंग डायरेक्टर लोकबहादुर सुनार लोकेश 9842689989।
1: अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
12: काममा अलि सघाउँछ कि भनेर नि।
11: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौं।
13: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
14: एकैछिनको विश्रामपछि खबर संगालोमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपालमा बितेको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरले बढ़ेका छन्। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक हरिरादेवी निरोडाका अनुसार आर्थिक वर्ष 2077-78 15,179 सरकारी सहुलियत लिने क्यान्सर बिरामीको संख्या आर्थिक वर्ष 81-82 28,678 जना पुगेको हो। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीड़ितलाई 1,00,000 रूपियाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ। प्रदेश सरकारले पनि थप 1,00,000 सहायता उपलब्ध गराउँदै आएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण साईका अनुसार अत्याधिक डान, रक्सी, चुरोट बिडीको प्रयोग, फास्टफूड र जंक फूडको बढ़दो प्रयोग, व्यायामको कमी र मोटोपन क्यान्सरका प्रमुख कारण हुन्। उहाँले सन्तुलित खानपिन, नियमित व्यायाम र डान, रक्सी तथा चुरोट बिडीबाट टाढा रहन सके क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने बताउनुभयो। नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन र पेटको क्यान्सर सबैभन्दा बढ़ी देखिएको छ। सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप निशुल्क उपलब्ध गराउन थालेको छ। सुरक्षित पुनर्स्थापनामा बिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरूले हिजो माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन्। सुरक्षित पुनर्स्थापना भूस्वामित्व सहितको वास तथा सम्मानजनक आवास सुनिश्चित नगरी बलपूर्वक नहटाउन माग गर्दै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले प्रदर्शन गरेका हुन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आउने शुक्रबार 19 गतेसम्म होल्डिङ सेन्टर छाड्न सूचना जारी गरेपछि उनीहरू आन्दोलित भएका हुन्। सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन्। होल्डिङ सेन्टरमा रहेकाहरू हट्नका लागि पटक पटक दबाव दिँदा मानसिक तनाव उत्पन्न भएको थापाथली सुकुम्बासी बस्तीबाट हटाएका बलबहादुर खाजीले बताउनु भएको छ। यसै गरी सरकारका विभिन्न निकाय र प्रहरीहरूले 25,000 बुझेर होल्डिङ सेन्टर छाड्नका दबाव दिँदा कहाँ गएर बस्ने चिन्ता बढेको शंखमूलबाट हटाएको सुरेश राईले दुखेसो पोखेका छन्। सरकारले सड़कमा अलपत्र पार्न खोजिएको भन्दै उनीहरूले तत्काल उचित व्यवस्थापन गर्न पनि माग गरेका छन्। बिहिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आइसक्दा पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य किन नघटाएको भन्दै प्रश्न उठाए। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य औसत 30% भन्दा बढ़ी गिरावट आउँदा पनि नेपालमा भने सरकारले लामो समयदेखि मूल्य किन घटाएन र आम नागरिकले किन राहत पाएनन् भन्ने उनको प्रश्न छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम बिन्दु $117 प्रति ब्यारेलबाट घटेर $69 आइसकेको देखिन्छ। उनले भनेका छन् यति ठूलो मात्रामा भाव घटिसक्दा पनि नेपाली उपभोक्ताले भने अझै पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु निकै दुःखद छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ आम नागरिकले सहजै पाउनुपर्ने उनको भनाइ छ। मूल्य किन घटेन भन्ने जनगुनासोमा आयल निगमले सधैँ कच्चा होइन परशोधित तेल किन्ने भएकोले तुरन्त मूल्य घट्दैन भन्ने बहाना बढ़ाउने गरेको भन्दै उनले त्यसमा असन्तुष्टि पनि व्यक्त गरेका छन्। कच्चा र परशोधित तेलको मूल्य समायोजनमा परशोधन खर्च र केही दिनको समय अन्तर आवश्यक पर्छ उनले भने। तर कच्चा तेलको मूल्यमा आएको यति ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा पक्कै घटाउँछ। यतिका दिन बितिसक्दा पनि मूल्य घटेको वास्तविक सूचना नदिएको र तथ्य लुकाएर प्राविधिक बहाना मात्र देखाइएको भन्दै उनले यसलाई सरकार र निगमको चरम लापरवाही बनाएका छन्। यसले सरकार र निगमभित्रको सुशासनको अभाव चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको उनले बताएका छन्। उनले निगमको स्वचालित मूल्य प्रणालीको दोहोरो मापदण्डमाथि पनि प्रश्न तेर्साएका छन्। नियमित 15-15 दिनमा आउने नयाँ मूल्य सूची अनुसार स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य बढ़ाउने र घटाउने दुवै काम सहज रूपमा गर्नुपर्ने हो। पौडेलले सरकारलाई प्रश्न गर्दै लेखेका छन् भाव बढ़ने बेलामा तुरन्तै लागू गर्ने घट्ने बेलामा चालू चाहिँ लागू नहुने घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिने अनि सस्तो हुँदा चाहिँ राहत नपाउने अहिले पौडेलको मात्र नभई आम उपभोक्ताले पनि यही प्रश्न गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल सस्तो भइसक्दा पनि नेपालमा तेलको भाव भने अझै घटेको छैन। महँगिने बेला रातारात भाव बढ़ाउने तर सस्तो हुँदा अनेक बहाना बनाएर ढिलाइ गर्ने परिपाटी अहिले उपभोक्तालाई रुष्ट बनाएको छ। कच्चा तेलको मूल्य घट्दा पनि प्रशोधित तेलकामा त्यसको प्रभाव नदेखिँदा यस्तो तेल कहिले प्रयोग गर्न सकिन्छ पाइन्छ भन्ने प्रश्न सर्वसाधारणले को छ। अन्तर्राष्ट्रिय बजारको तथ्याङ्क हेर्दा गत फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि संयुक्त हमला शुरू गरेपछि आकाशीयको कच्चा तेलको मूल्यमा यस साता उल्लेख्य गिरावट आएको छ। युद्ध शुरू हुनुअघि प्रति ब्यारल $76 हारारीमा रहेको ब्रेन्ट क्रूडको मूल्य मध्यपूर्वको तनाव उत्कर्षमा पुग्दा कुनै समय $110 भन्दामाथि पुगेको थियो। तर पछिल्लो समय युद्ध विरामको अवस्था र अवरूद्ध व्यापारिक मार्ग सुचारू भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि युद्ध अघिकै अवस्थाभन्दा तल झरेको छ। शुक्रबार जून 26 पछिल्लो तथ्याङ्क अनुसार ब्रेन्ट क्रूड आयलको मूल्य प्रति ब्यारल $72 आसपासमा कारोबार भइरहेको छ। यसको मूल्य हाल $72-73 बीचमा तलमाथि गरिरहेको छ। यस्तै क्रूड आयल मूल्य पनि घटेर प्रति ब्यारल $69-70 हारारीमा आइपुगेको छ। विश्व बजारमा कच्चा तेलको आपूर्तिमा देखिएको असहजता क्रमश हट्दै जानु नै मूल्य घट्नुको मुख्य कारण बनेको छ। विशेष गरी फेब्रुअरीदेखि इरानसँगको द्वन्द्वका कारण अवरूद्ध बनेको स्टेट अफ हुर्मजको बाटो हुँदै हुने तेलको ढुवानी पुनः सुचारू भएपछि बजारमा ठूलो राहत महसुस भएको छ। अघिल्लो महिनाको तुलनामा ब्रान्ड क्रूडको मूल्य 20% भन्दा बढ़ीको गिरावट आइसकेको छ। विश्व बजारमा मूल्य बढ़दा तत्काल नेपालमा भाव बढ़ाउने नेपाल आयल निगमले अहिले मूल्य घटेको समयमा भने प्राविधिक कारण देखाउँदै तत्काल मूल्य नघटाउने अडान लिएको देखिन्छ। 82 चैत महिनामा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको बहाना बनाउँदै एक महिनामा 5 पटकसम्म इन्धनको मूल्य बढ़ाएको निगम अहिले भने 30 जूनमा भारतबाट आउने पेट्रोलियम पदार्थको मूल्य सूचीको पर्खाईमा रहेको छ। इन्डियन आयल कर्पोरेशनबाट आउने नयाँ मूल्य सूची प्राप्त भएपछि मात्रै मूल्य घटाउने विषयमा आधिकारिक निर्णय हुने निगमको तर्क छ। निगमका प्रवक्ता मनोज ठाकुरले नियमित कार्यतालिका अनुसार नयाँ मूल्य आएपछि संचालक समितिको बैठक बसेर उपभोक्ता मूल्यको बारेमा निर्णय लिने बताएका छन्। विदेशको समाचार लेबनान इजरायल र अमेरिकाले मध्य पूर्वमा शान्ति स्थापनाको मार्ग प्रशस्त गर्ने उद्देश्यले द्विपक्षीय सम्झौता हस्ताक्षर गरेका छन्। अमेरिकामा भएको पाँचौं चरणको वार्तापछि भएको यो सम्झौतामा लेबनानी सेनाले इजरायलले कब्जा गरेको क्षेत्रहरूको नियन्त्रण लिने र हिजबुल्लाहलाई निशस्त्र पार्ने प्रक्रिया अघि बढ़ाउने उल्लेख गरेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो सम्झौताले स्थायी शान्ति र सुरक्षाको ढाँचा निर्माण गर्न थालेको बताउनुभयो। साथै अमेरिकाले मानवीय सहायताका लागि 10 करोड़ डलर उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख गरेको छ। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतानिहुले हिजबुल्लाहले हतियार नछोडेसम्म इजरायली सेना लेबनानबाट नफर्किने बताउनुभएको छ। हिजबुल्लाहका प्रमुख नियम कासिमले इजरायलले बिना शर्त लेबनानी भूमि छोड्नुपर्ने माग गर्नुभएको छ। यस द्वन्दमा अहिलेसम्म 10 लाख भन्दा बढ़ी लेबनानी विस्थापित भएका छन् भने 4,200 भन्दा बढ़ीको ज्यान गएको छ। गएको हप्ता अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर गरेको इरान र अमेरिकाले फेरि एकअर्कामाथि आक्रमण गरेका छन्। दुई पक्षले एकअर्कामाथि सम्झौता उल्लंघनको आरोप लगाएका समाचार संस्था रोइटर्सले जनाएको छ। इरान विदेश मन्त्रालयले पश्चिम एसियामा रहेको अमेरिकी सैन्य अखड़ाहरूमा प्रत्याक्रमण गरिएको जनाएको छ। आफ्नो दक्षिणी तटमा भएको अमेरिकी हवाई आक्रमणको जवाबमा यो कदम चालिएको इरानको दावी छ। बहराइनले पनि इरानले आफ्नो देशमा ड्रोन आक्रमण गरेको भन्दै कड़ा निन्दा गरेको छ। यसअघि हिजो अमेरिकाले इरान मिसाइल तथा ड्रोन स्थलहरू र समुद्री क्षेत्रका राडर केन्द्रहरूमा आक्रमण गरेको थियो। खेलकुदको समाचार विश्वकप 2026 अन्तर्गत समूह यलको सम्पूर्ण खेलहरू अत्यन्त रोमाञ्चक मनमा सम्पन्न भएका छन्। आइतबार बिहान भएको अन्तिम खेलहरूको नतिजा बाल्नेसँगै इङ्ल्याण्ड समूह विजेता र क्रोसिया उपविजेता बन्दै नकाउट चरणमा प्रवेश गरेका छन्। यसै समूहबाट तेस्रो स्थानमा रहेको घानाले पनि उत्कृष्ट तेस्रो टोलीको कोटाबाट अघिल्लो चरणको यात्रा तय गर्दा पानामा भने पुच्छरमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। यस समूहको अर्को खेलमा इङ्ल्याण्डले पानामालाई 2-0 गोल अन्तरले पराजित गरेको छ। यो सँगै इङ्ल्याण्डले समूह यलको शीर्ष स्थान कब्जा गर्न सफल भएको छ। समूहको दोस्रो स्थानमाका लागि भएको निर्णायक र निकै प्रतिस्पर्धात्मक भिडन्तमा क्रोसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको हो। क्रोसियाको यो महत्वपूर्ण जितमा पेटार सुजित र निकोला भ्युचिलले उत्कृष्ट गोल गर्दै टोलीलाई उपविजेतामा स्थान बनाएका हुन्। घानाका तर्फबाट रेडिक लुकासेनले एक गोल फर्काएर खेलमा फर्किने प्रयास गरे पनि क्रोसियाको रक्षा पंक्ति तोड्न त्यो प्राप्त हुन सकेन। यो समूहको अर्को सुखद पछि घानाको लागि रह्यो। क्रोसियासँग पराजित भए पनि घानाको विश्वकप यात्रा समाप्त भएन। अङ्क तालिकाको गणितीय समीकरण र अन्य समूहको नतिजाका आधारमा घाना उत्कृष्ट तेस्रो टोली भन्दै अन्तिम 32 पुग्न सफल भएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग अर्को अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। राष्ट्रिय राजमार्गका 7 दर्जन पहिरो नियन्त्रण गर्न सभा 3 अर्ब बजेट। गण्डकीमा सड़क दुर्घटना बढ्दो, 11 महिनामा 230 मृत्यु, चालकको मुख्य कारण। उच्चबारमा सरकारवाला निकायबीच अन्तर्क्रिया। जनप्रिय बहुमुखी क्याम्पस पाल्मोनाईको अध्यक्षमा धिताल, आफैले चलाएको जीप दुर्घटना हुँदा स्वर्गद्वारी नगर उपप्रमुखको मृत्यु। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे, होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै भूमिहीन सुकुम्बासीहरू प्रदर्शनमा। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा पनि नेपालमा उस्तै महँगी, सरकार मौन, लेबनान इजरायल र अमेरिकीद्वारा द्विपक्षीय सम्झौतामा हस्ताक्षर। र फिफा विश्वकप 2026 पानामालाई हराउँदै इङ्ल्याण्ड समूह यलको विजेता। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबर सङ्गालो आउनेछ। हामी छौं सफलताको पाइलामा। अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संगीत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो?
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565-33394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दावासिनी बस पार्क,
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581,
10: 98165-15475।
13: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कोही छैनन्
1: मिठो भन्छन् सारा।
2: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
4: तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807154, 9857325575।
5: हेलो
6: सुनिता,
5: हजुर सन्चै कस्तो छ हजुरलाई?
7: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
7: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
8: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
8: वर्षौंदेखि देश विदेशका 5-स्तारीय होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
10: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्सको बीचमा।
9: फोन नम्बर 061-57-9915।
11: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
12: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
11: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584, 541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: सुनता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी का मे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम उमंग सुन्न नभुल्नु होला।

तपाई वास्तवमा अत्यन्तै भाग्यशाली हुनुहुन्छ र यति भाग्यशाली हुनुहुन्छ कि यसको कुनै सीमा नै छैन। तपाई कति भाग्यमानी हुनुहुन्छ र यदि अभागी हुनुहुन्छ भने केवल यति नै अभागी हुनुहुन्छ किनकि तपाईलाई यही कुरा थाहा छैन तपाई कति भाग्यमानी हुनुहुन्छ र यदि तपाईलाई नै थाहा छैन तपाई कति भाग्यमानी हुनुहुन्छ तपाईलाई नै थाहा छैन तपाई कति भाग्यमानी हुनुहुन्छ यसको अभावमा तपाई दुःख पनि सहनुहुन्छ र भगवानसँग प्रार्थना पनि गर्नुहुन्छ हे भगवान मलाई यो देऊ मलाई यो देऊ मलाई यो देऊ मलाई यो देऊ मलाई यो देऊ जब दिनेले नै सबैलाई दिइसकेका छन् र के दिएका छन् तपाईको हृदयमा दाताले परमानन्द दिएका छन्। एउटा त हुन्छ दिन दान दियो कोही म कहाँ आओस् मानिस आउँछन् कहिले कहीँ त कारमा जान्छु भिख मागिरहेका हुन्छन् र म अलिकति पैसा खुजुरा बनाएर पनि जान्छु के छ र कसैलाई दियो एउटा त हुन्छ यो दिनु गोजीबाट निकाल्यो कसैले केही माग्यो यदि तपाईसँग छ खल्तीबाट निकाल्यो र उसको हातमा दियो एउटा त दिनु यो हुन्छ र अर्को यो दिनु हुन्छ कि कसैले माग्यो हात यसो गरेर माग्यो र दिने व्यक्ति दिने मान्छे नै स्वयं तपाईँको हातमा बसिदिउन् कि म तपाईलाई एक रुपियाँ होइन एक पैसा होइन म स्वयं नै तपाईलाई के दिइरहेको छु आफैलाई दिइरहेको छु तर बुझ्नुहोस् म के भनिरहेको छु दिनेले दान तपाईलाई दिएका छन् त्यो आफैलाई तपाईँ भित्र राखिदिएका छन् तर यो साँचो हो कि होइन बिन देखे बिन परसके नाम लिए क्या होए और धन धन कहे जो धनी बने तो निर्धन रहे न कोई म यहाँ आऊ यो तपाईसँग भन्नु तपाईलाई यो कुरा राम्रो लाग्यो ठिक छ दिनेवालाले यस्तो दान दिएका छन् आफैलाई नै दिएका छन् आफैलाई दानमा दिए तर यो सत्य हो कि होइन यदि यो सत्य हो भने तपाई सोच्नुहोस् जुन तरिकाले तपाई आफ्नो जीवन व्यतीत गरिरहनु भएको छ जुन तरिकाले तपाई आफ्नो जीवन बिताइरहनु भएको

0: लाई जति सुकै घुस दिनुहोस्। यदि तिमी बिरालो जस्तै बोल्यौ, बिरालोको जस्तै व्यवहार गर्यौ भने म तिमीलाई बर्फी दिन्छु। अह, ऊ आफ्नो पनलाई छोड्नका लागि तयार छैन भने मानिस चाहिँ कसरी तयार भएको हो? यदि मानिस सबै भन्दा सर्वश्रेष्ठ हो भने ऊ सर्वश्रेष्ठले यो कसरी बिर्सियो कि ऊ को हो? भनिएको छ, हित अनहित पशु पक्षी जान मानुष तन गुण ज्ञान निधान। राम्रो नराम्रो त पशु र पक्षीलाई पनि थाहा छ। के तपाईँलाई पनि थाहा छ राम्रो नराम्रो के हो? के हो राम्रो? थाहा छ तपाईँलाई राम्रो के हो? म बताउँछु के हो राम्रो। यो जुन तपाईँ भित्र श्वास आइरहेको छ र गइरहेको छ, यो हो सबभन्दा राम्रो, सबभन्दा राम्रो। यदि यो श्वास आउने जाने गरेन भने जति चीजलाई तपाईँ राम्रो भनेर भन्नुहुन्छ सबै खराब हुनेछ। र यो श्वास जुन तपाईँ भित्र आइरहेको छ र गइरहेको छ, तपाईँलाई के लाग्छ कसको कृपाले आइरहेको छ र गइरहेको छ? के तपाईँले आफ्नो जीवनमा यो राम्रोपनलाई जान्ने कोसिस गर्नुभयो? के हो यो? के चीज हो यो जसलाई म जिन्दगी भन्छु, जसको कारणले म जीवित छु, जसको कारणले म असल पनि देख्न सक्छु, खराब पनि देख्न सक्छु, खुशी पनि हुन सक्छु, दुखी पनि बन्न सक्छु? कुरा त धेरै हुन सक्छन्, कुरा त धेरै हुन सक्छन्, तर मेरो क्षमता के हो? मेरो खुबी के हो? थाहा छ मेरो खुबी के हो? मेरो खुबी हो कि मैले जुन चीजको चर्चा गरिरहेको छु त्यो चीज म तपाईँलाई चिनाउन सक्छु।
1: थप जानकारीका लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1650 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: ओहो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5-स्तारीय होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुप्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-587-915।
10: हेलो,
11: हजुर, हेलो,
10: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
11: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी,
4: हजुर,
11: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
4: दिन त। हेलो, भन्नुहोस् त।
10: हेलो, हजुर,
4: हजुर,
10: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
11: ए नानी, के भन्ने रहेछ, के हो, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
11: ल ल ल, किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील

0: प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9560111090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615747668, मोबाइल नम्बर 9560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: आयो है मासु, ताजा ताजा मासु।

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
6: खै जन्मदा

0: दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ कतै उजुरी दिने कि
5: ओ हिंसा सहनुहुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ
4: हिंसा सहेर नबस्छौ विभेद मुक्त समाज निर्माणमा जुटौ
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्डे ढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 61 62 983 98 5 60 52 855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
7: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
7: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
7: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
9: हैन ए बुढा बिहान बिहान काहीँ नलाकाउ
10: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अझल गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
9: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
11: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
13: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव, अमन चयन, साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबैजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साथै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाएर राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। यो असार महिना मानु रोपेर मुरी फलाउने महिना पनि हो। आज हामी कृषि विषयमा छलफल गर्नेछौ। हाम्रो जीवनसँग जोडिएको कृषि क्षेत्रको अहिलेको अवस्था, अहिले सम्भावना के छन् र हामीले कुनै बेला हामी आफैले पनि अगाल्दै आएको कृषि परम्परा, वैदिक कृषि परम्परा, ऋषि कृषि परम्परा, जसलाई हामीले चाहिँ अहिले आधुनिक कृषि प्रणाली भन्न थाल्यौं, त्यो परम्परागत कृषि प्रणालीको विषयमा पनि हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख हुनुहुन्छ, वैदिक कृषि ऋषि कृषिको अध्येता हुनुहुन्छ, सरका विभिन्न लेख रचनाहरू यसैसँग सम्बन्धित भएर थुप्रै पत्र पत्रिकाहरूमा प्रकाशित भएका छन्, सहसचिव वासुदेव काफ्रे सर हुनुहुन्छ, उहाँसँग कुराकानी लिएर आएका छौं। सरलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद, नमस्कार रेडियो सफलता परिवारलाई।
0: हजुर, अहिले नेपालको समग्र कृषि क्षेत्रको अवस्था चाहिँ कस्तो छ?
1: अहिले नेपालको समग्र कृषि क्षेत्रको अवस्था तुलनात्मक रूपमा राम्रो अथवा प्रगतिको रूपमा अगाडि बढ़िरहेको छ। तथापि अब कृषकहरूको कतिपय कुराहरूमा अपेक्षित उपलब्धि हुन्छ अथवा उहाँहरूको अपेक्षा हुन्छ, अपेक्षा अनुसारको अलिकति त्यो अनुसारको हुन सकेन भन्ने त छँदैछ। तैपनि हामी अब एउटा सरकारी सेवामा रहेको कार्यालय भएको हुनाले होइन, प्रदेश सरकारले अथवा चाहिँ केन्द्र सरकारले, संघीय सरकारले र त्यसपछि गएर स्थानीय सरकारका कृषिबाट सेवा प्रवाह भएका कुराहरू, त्यसमा चाहिँ हामीले चाहिँ आफ्नो उसमा पहिलेको तुलनामा जो उत्पादन र उत्पादकत्व, कृषिका उत्पादन र उत्पादकत्व बढ्दो अवस्थामा छ। अनि त्यसपछि गएर अब यसको साथसाथै कतिपय कुराहरू चाहिँ उत्पादन र उत्पादकत्व बढ्दै गर्दाखेरि कतिपय कुराहरू चाहिँ फेरि जस्तै रोग किराको प्रकोपहरू बढ्दो होइन, अनि त्यसपछि गएर यो कृषिमा रसायनको प्रयोग चाहिँ अलिकति बढ्दो, त्यसपछि गएर कृषिमा यो विषादीको प्रयोग जुन होइन सिन्थेटिक विषादी भन्छौँ हामीले, अनि त्यो विषादीको प्रयोग गर्दाखेरि फेरि मानव स्वास्थ्यमा र वातावरणमा अलिकति असर पर्दै गरेको अथवा यसमा के गर्ने भन्ने बारेमा चाहिँ अलिकति होइन अगाडि बढ्नुपर्ने देखिन्छ। तर हामी उत्पादन र उत्पादकत्वको हिसाबले चाहिँ जो राम्रै अवस्थामा छौँ अहिले।
0: हजुर, शरीरलाई चाहिँ एउटा मानव जीवनसँग पनि तुलना गर्न मिल्छ, एकअर्काको अन्तर सम्बन्धित पनि छन्। जस्तै हाम्रो अहिले आधुनिकीकरणसँगै मानवीय जीवनमा पनि धेरै असर गरिरहेको छ नि, जस्तो हाम्रो बसाई लवाई खवाई हिँडाई होइन, हामीले त्यो परम्परागत क्रियाकलाप छोडिरहेछौँ। कृषिमा पनि सरले किराको प्रकोप भनिरहँदाखेरि त त्यो आधुनिकता, हाम्रो आधुनिकताले त कृषि क्षेत्रमा असर त गरेको छ होइन, भनौँ न जमिन बाँझै छोडेका छौँ, त्यसले कति असर गरेको होला होइन, कति ठाउँमा ती झाडीहरू उम्रेर बसेका छन्
1: होइन,
0: यो हुन्छ नि हुँदैन सर त्यो असर?
1: अब यसो छ, अब यहाँले भनिहाल्नुभयो झाडीका कुराहरू अथवा चाहिँ कतिपय अवस्था बाँझो, अहिले चाहिँ यो बसाइसराईको कारणले गर्दाखेरि कतिपय त्यो अवस्था रहेको छ, अनि कतिपय ठाउँमा चाहिँ अब सुन्नमा आएको छ यो थप अध्ययन अध्ययन पनि आवश्यक छ, अध्ययन अनुसन्धान होइन, अनि बाँदरको प्रकोप छ। अब बाँदरलाई चाहिँ मानवीय हिसाबले पनि र अहिलेको कानूनले पनि त्यसरी मारिहाल्नु मानवोचित हुँदैन, अब यसका व्यवस्थापन गर्नुपर्ने चुनौती पनि वास्तवमा कृषिमा उत्तिकै रूपमा रहेको छ। र यो पछिल्लो समय चाहिँ यहाँले पनि अलिकति उब्जनी गर्नुभयो होइन, कुराको थालनी गर्नुभयो, पछिल्लो समय चाहिँ यो रोग किराको प्रकोप भने पहिला नदेखिएका बानी बिरुवामा रोगहरू लाग्ने, किराहरू गर्ने, यो पनि नयाँ नयाँ किराहरू गर्ने, वास्तवमा यस्ता चुनौती चाहिँ रहेका छन् र यसलाई चाहिँ अब वातावरणलाई प्रभाव नपारिकन, वातावरणमा अथवा मानव स्वास्थ्यमा होइन यसमा नकारात्मक प्रभाव नपारिकन यसको यथोचित व्यवस्थापन गर्नुपर्ने अथवा यसमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने चाहिँ अहिलेको आवश्यकता पनि रहेको छ।
0: यसरी कुरा गरिरहँदाखेरि सर गण्डकी प्रदेशको अवस्था चाहिँ कस्तो छ?
1: अब गण्डकी प्रदेशमा भन्नुहुन्छ भनेदेखि गण्डकी प्रदेशको मुख्य प्रायोरिटी क्रप अथवा यसको मुख्य बालीको रूपमा हामीले एउटा यो सुन्तलाका फलफूललाई प्रायोरिटीमा राखेका छौँ होइन। अब सुन्तलाका फलफूलमा जस्तै मेन त सुन्तला भयो, त्यसपछि गएर यो कागती भयो गण्डकी प्रदेशमा होइन, यो नाफा भन्ने आयो योजना पनि छ। अब यसले पनि यो सुन्तला जात फलफुल कागती त्यसपछि गएर मेकाडेनिया नट जुन चाहिँ अहिले बाँदरले पनि त्यसलाई फोरेर खान सक्दैन, अलिक क्षति कम हुन्छ होइन, त्यसलाई जापानिज कटुस पनि भन्ने गरिन्छ। अनि त्यसपछि गएर एभोकाडो यसरी फलफुलमा राम्रो अगाडि बढेको छ भनेदेखि अब यो तरकारीमा पनि तपाईँको अलिकति व्यवसायको हिसाबले होइन कृषकहरू अगाडि बढ्नु भएको छ र कृषि कार्यालयहरूले पनि व्यावसायिक तरकारी बालीको लागि तरकारी खेतीको लागि प्रवर्धनको लागि होइन जस्तै प्लास्टिक घरभित्र अफ सिजन तरकारी हुन्छ कि अथवा सिजनमै गर्न सकिने तरकारीहरू पनि हुनसक्छ यसको लागि पनि सहयोग पुर्याउँदै आएको छ र कतिपय अवस्थामा होइन अनुदानका कार्यक्रमहरू अथवा प्रोत्साहन सहयोग भनिन्छ हामीले जिल्ला कृषि विकास कार्यालयहरू मार्फत अनि त्यसपछि गएर यस्तो सहयोग हुँदै आएको छ र हाम्रै कार्यालयबाट पनि तपाईँको फलफुलको प्रवर्धनको लागि हाम्रो कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र हो र हामीले पनि विभिन्न विधामा प्रशिक्षण भनेपछि ट्रेनिङ सेन्टर पनि हो र विभिन्न विधाहरूमा हामीले व्यवसायिक हिसाबले अथवा कतिपय कुराहरू परम्परागत कृषिका राम्रा अभ्यास क्षणहरू पनि छन् भने पनि त्यो पनि सिकाउँछौँ। त्यो हिसाबले तालिम प्रदान गर्ने अनि त्यसपछि गएर हाम्रो स्रोत केन्द्र पनि भएको हिसाबले हाम्रो कार्यालय मार्फत चाहिँ कृषकहरूलाई कृषक समूहलाई अथवा पालिकाहरू मार्फत चाहिँ अथवा विभिन्न संघ संस्थाहरू मार्फत चाहिँ अलिकति सहज मूल्यमा होइन सरकारी मूल्यमा विभिन्न फलफुलका बिरुवाहरू पनि उपलब्ध गराउँदै आएका छौँ भनेदेखि अब कुनै न कुनै रूपले हामीहरू होइन एउटा कृषिको प्रवर्धनको लागि कार्यालयले आफ्नो कार्यक्रमहरू त्यही अनुसारको लक्षित छन् र अनि यथासम्भव कार्यक्रमहरू सञ्चालन गरेका पनि छन्।
0: हजुर, अहिले पछिल्लो समयमा यहाँहरूको कार्यालयको कार्यक्षेत्र अनुसार चाहिँ भइरहेका गतिविधिहरू चाहिँ के हुन्छ?
1: अब हाम्रै कार्यालयको भन्नुहुन्छ भनेदेखि वास्तवमा हाम्रो एउटा यो गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र हो र अहिले मैले थोरै त भनिसके अब यसमा विशेष गरी हामीहरूले अब ट्रेनिङ प्रोग्राममा कस्तो कस्तो ट्रेनिङहरू अब अहिले रासायनिक विषादीकै कुराहरू आयो अनि विषादीको कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा नै हामीले यो तालिमहरू सञ्चालन गर्यौं। त्यसपछि गएर यो रोग किराको व्यवस्थापनको लागि अब यो आइपिएम कृषि पद्धति भनिन्छ होइन एकीकृत शत्रु जीव व्यवस्थापन जसलाई आइपिएम भनिन्छ वो आइपिएम कृषि पद्धति सम्बन्धी पनि हामीले ट्रेनिङहरू सञ्चालन गऱ्यौँ तालिमहरू अनि त्यस्तै गरेर यो सुन्तला जात फलफुलहरूको होइन अहिले मैले भने हाम्रो यहाँको प्रायोरिटी क्रप हो गण्डकी प्रदेशको प्रमुख बाली हो अनि यस सम्बन्धी पनि हामीले विभिन्न तालिमहरू सञ्चालन गऱ्यौँ। त्यसै गरी मौरीका विशेष गरी मौरीमा सधैँ अहिले पछिल्लो समय चाहिँ गण्डकी प्रदेशका कृषकहरूको असाध्यै रुचि बढेको र व्यावसायिकमा पनि व्यवसाय उन्मुख पनि हुनुभएको हुनाले अनि मौरी चाहिँ विशिष्टीकृत तालिमदेखि लिएर होइन अनि सामान्य तालिमदेखि लिएर विशिष्टीकृत तालिमहरूसम्म हामीले गऱ्यौँ। त्यसै गरी बजार प्रबन्धनका कुराहरू योजनाका कुराहरू मतलब यस्ता तालिमहरू हाम्रो कार्यालयले सञ्चालन गऱ्यौँ अनि यसको साथसाथै अब अहिले मैले भने अब यो बिरुवाहरू फलफुलको बिरुवा वितरणको कार्यक्रमहरू होइन अनि त्यो पनि विभिन्न उसमा पालिकामा हाम्रो यसमा गण्डकी प्रदेशलाई अलिक फोकस हुन्छ र कहिलेकाहीँ बाहिरबाट पनि त्यस्तो माग आयो भने आखिरी नेपाल हो कृषकहरू हुनुहुन्छ अनि हाम्रो बाहिर पनि गएको छ मेकेरियामा नगा विभिन्न उहरू तर अलिकति हाम्रो फोकस कार्यक्रम चाहिँ यहीँ गण्डकी प्रदेशलाई लक्षित गरेर हुन्छ। यस्ता कार्यक्रमहरू चाहिँ हामीले सञ्चालन गरेका छौँ र व्यवसाय प्रवर्धनको लागि पनि हामीले प्रशिक्षणका कार्यक्रमहरू कसरी व्यवसाय प्रवर्धन गर्न सकिन्छ भनेर होइन जस्तै अब कतिपय अवस्थामा हामीले यो जाम जेलीहरू बनाउने होइन यो परिकारहरू खाद्य परिकारहरू भन्ने तालिमहरू पनि हामीले दियौँ अलिकति यो होमस्टे लक्षित गरेर अथवा चाहिँ यो जो कृषकहरू अनि साना साना होटेलहरू अथवा व्यवसाय गर्नुभएको छ उहाँहरूलाई लक्षित गरेर पनि भनेदेखि यसरी चाहिँ अहिले चाहिँ लगभग अब हामीहरू कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ किनभने आर्थिक वर्ष यही महिनामा सकिँदैछ। यिनै कार्यक्रमहरू चाहिँ हाम्रो आफ्नो कार्यालयबाट चाहिँ सञ्चालन भएका छन्।
0: हजुर सर, काम जति गर्यो फेरि त्यो क्षेत्रमा अझै नयाँ कुराहरू भेटिन्छ अझ विशेष गरेर अध्ययन गर्न रुचाउनुहुन्छ परम्परागत कृषि प्रणालीकै विषयमा होइन कार्यालयले एकदम गरिहाल्नुपर्ने काम चाहिँ अथवा योजनाहरू भावी योजना यस्तो गर्नुपर्छ भन्ने केही बनाउनु भएको छ?
1: अब यस्तो छ, अब यहाँले भन्नुभयो वास्तवमा यो हाम्रो परम्परागत खेतीका राम्रा अभ्यासहरू परम्परागत कृषिका हाम्रो पूर्वजहरूले अप्नाउनु भएको वास्तवमा यो ऋग्वेद अथवा हाम्रो वैदिक शास्त्रहरू पनि अध्ययन गरियो भनेदेखि कृषि मूलम हि जीवनम भन्छ, कृषि नै जीवनको मूल आधार हो भनेर यसरी भनेको हुन्छ होइन। अनि अझै भनियो भने यो अब धानको ऊ पनि आइरहेको छ होइन, भोलि धान दिवस पनि हो होइन 15 गते अनि यो अन्नम हि धान्य सञ्जातम धान्यम कृष्ण विना छ तस्मात् सर्वपरित्यज्य कृषि यत्नै नै कारयत भन्छ। अनि वास्तवमा यो कृषि कर्मलाई चाहिँ अरू कर्म छोडेर भए पनि कृषि कर्म नछोड्नु है कृषि कर्म चाहिँ गरिराख्नुपर्छ, बचाइराख्नुपर्छ होइन। हाम्रो खाद्यान्नको प्रमुख स्रोत हो भनेर हाम्रो शास्त्रहरूले पनि हामीलाई निर्देशित गरेका छन् र हाम्रा पूर्वजहरूले पनि वास्तवमा कृषिलाई अहिलेसम्म बिउ बचाउने कुराहरू, रैखाने कृषिका कुराहरू, रैखाने बिउ बचाउने कुराहरू, पर्यावरण बचाउने कुराहरू होइन, अनि माटोमा एकीकृत खाद्य तत्व व्यवस्थापनका कुराहरू, गोठेमल व्यवस्थापनका कुराहरू होइन, यस्ता कुराहरूबाट चाहिँ पहिला परम्परागत कृषिका यो राम्रा अभ्यासहरू थिए होइन, हाम्रा पूर्वजहरूले अपनाउँदै आउनुभएको राम्रो अभ्यास थिए र अहिले चाहिँ कता कता त्यो चाहिँ ती राम्रा अभ्यासहरूलाई हामीले यो आधुनिकरणको नाममा कतै छोड्दै गएको त होइन भनेर एउटा प्रश्न चिन्ह पनि खडा भएको छ। र मैले पछिल्लो समय चाहिँ ठिक छ, नयाँ हामीले पूर्वजहरूले गर्नुभएको कार्यमा इटा थप्ने काम त हामीले गर्नु पर्यो होइन, तर चाहिँ यो राम्रा अभ्यासहरूलाई पनि हामीले अँगाल्नुपर्छ है, त्यसलाई पनि अङ्गीकार गर्नुपर्छ भनेर त्यो अभियानमा लागेको छु। र मैले विभिन्न आर्टिकलहरू होइन जर्नलहरूमा अथवा पुस्तकहरूमा अस्ति भर्खर पनि लुम्बिनी विश्वविद्यालयबाट एउटा पुस्तक प्रकाशन भएको थियो, त्यसमा पनि मैले यस्तै सम्बन्धमा लेख रचनाहरू लेखेको थिएँ र मेरा प्रस्तुतिहरू पनि अहिले पछिल्लो समय चाहिँ परम्परागत कृषिका ऋषि पद्धतिका कृषि पद्धतिका राम्रा अभ्यासहरू छ अहिलेको आधुनिक कृषि पद्धतिसँग जोडेर लाने, यसलाई छोड्ने भन्ने खोजेको होइन, जोडेर लगाएर पर्यावरणलाई बचाउने, कृषिलाई बचाउने, यो धरती माता होइन, माता भूमि पुत्र अहम् पृथ्व्या भन्छ, यो धरती मातालाई माताको रूपमा लिन्छ, यो धरती मातालाई बचाउने, यहाँको माटोलाई बचाउने यो अभियानमा पनि म लागेको छु।
0: सर यो यति राम्रो अभ्यास हुँदा हुँदै पनि अहिले चटक्क छोडे जस्तो देखिन्छ कि सर, म यसो वरपर हेर्छु होइन, पहिला हामी आफैले घाँस काट्ने, वस्तु भाव चढाउने अथवा ल्याएर दिने होइन, अहिले कति चौरहरू वरपर बाटोको छेउछाउमा घाँस मजाले बढिरहेछ, त्यहाँ काट्ने कोही पनि छैन, वस्तु चलाउन पनि छोडिसके, मेरो अब यो त सहरी एरिया होइन, त्यहाँ सुधार गर्नुपर्ने केही कुरा थिए कि हामीले कुरै नबुझिकन छोड्यौं कि के भएको सर?
1: यसमा यसो छ, अब कतिपय कुराहरू यो समय सापेक्ष परिवर्तन हुँदै जाने कुराहरू छ, अब यहाँ मात्रै नभएर यो वर्ल्ड वाइजै होइन संसारैभरि रहन्छन्। अब तथापि अब यहाँले भन्नुभयो जस्तै अब चरन क्षेत्रका कुराहरू, अब अहिले अलिकति यो पशुपालन यो अध्ययन अनुसन्धानले देखाएको छ, यो पशुपालन अलिकति महँगो हुनको कारण चाहिँ हामीले यो चराउने चरन क्षेत्रको अलिकति व्यवस्थापन राम्रो नगर्ने र हामीले स्टल फिडिङ भन्छौँ अनि त्यही नै लगाएर पुर्याउने चापड दानामा आधारित भएको कारणले अलिकति महँगो भयो कि होइन, अथवा चाहिँ पशुपालन चाहिँ जुन हिसाबले अगाडि बढ्न पर्ने हो त्यो बन्न सकेन कि भन्ने पनि छ। अब त्यस कारणले गर्दा अलिकति यो चरन क्षेत्रको व्यवस्थापनमा स्थानीय सरकारले पनि होइन त्यो कतिपय कुराहरू यो खाली जग्गाहरूको व्यवस्थापन गर्ने चरन क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा चाहिँ कानून अथवा संविधान अथवा स्थानीय सरकारको पनि रहेको छ, त्यस कारणले स्थानीय सरकारले पनि यस्तो कुरालाई अलिकति व्यवस्थापन गर्ने र अनि हामीले पनि कृषि कर्मीहरूले पनि अथवा हाम्रा अफिसहरूले कार्यालयले पनि अलिकति चरणमा आधारित कृषिको लागि होइन प्रवर्तन गर्ने पशुपालनलाई त्यो किसिमको व्यवस्थापन गर्ने सकियो भनेदेखि केही न केही यसमा चाहिँ हामीले थप सफलता हासिल गर्न सकिन्छ।
0: हजुर, अहिले पनि कायम रहेका प्रमुख परम्परागत खेती
1: प्रणालीहरू कुन कुन हुन्छ अहिले पनि अझै पनि के छ भन्दा भने जस्तै यहाँलाई म एकदम हाम्रो उदाहरणहरू दिन्छु, अझै पनि कायम रहेका जस्तै यो रैखाने बिउहरू हाम्रा स्थानीय जातका बिउहरू होइन एकदम लोपोन्मुख अवस्थामा पुगेका छन् कतिपय अवस्थामा, त्यस कारणले गर्दा अहिले पनि त्यो कायम रहेका चाहिँ अब यो कम्युनिटी सिड ब्याङ्क भन्छौँ हामीले, जसमा चाहिँ समुदायले नै त्यो बिउहरू बचाइराख्ने कि अथवा उहाँहरूले बिउ साटा साट गर्ने, मसँग एक थरीको बिउ छ, अर्को समुदायको अर्कोसँग किसानसँग अर्को थरीको बिउ छ भने बिउ साटा साट गर्ने होइन, यस्ता कुराहरू त्यो बिउलाई बचाउने कुराहरू एउटा राम्रो अभ्यास यो भयो। अर्को चाहिँ यो माटोलाई बचाउनको लागि होइन अनि बचाउनको लागि जुन पशुपालन होइन घाँसमा आधारित चरीचरणको कुराहरू र अनि गोठेमलको व्यवस्थापन गरेर मलहरू गोठेमल चाहिँ व्यवस्थापन गरेर माटोमा हाल्ने, यसले गर्दाखेरि प्राणघातक पदार्थको मात्रा माटोमा राम्रो बढाउँछ होइन, अब यी कुरा पनि राम्रो अभ्यासहरू छन्। अनि कतिपय अवस्थामा तपाईँको यो रोग किरा लाग्यो भनेदेखि अब यहाँले सुन्नुभएको भने होला झोलमोलको प्रयोग गर्ने होइन, तितेपातीको प्रयोग गर्ने, अनि कति लाइ लायो भने खरानीको प्रयोग गर्ने, अब यस्ता कुराहरू छन्। अब यो पनि परम्परागत कृषिका चाहिँ जुन राम्रा अभ्यासहरू हुन् जसले चाहिँ यो पर्यावरणलाई बचाउनको लागि सहायता गर्छ, अनि त्यसपछि गएर एकीकृत खाद्य तत्त्व होइन एकीकृत रोग किरा व्यवस्थापनका कुराहरू यो चाहिँ परम्परागत कृषिका राम्रा अभ्यासहरू हुन्। अनि त्यसपछि गएर अझै पनि गाउँघरमा हेऱ्यो भनेदेखि आफ्नै गाउँघरमा उत्पादन हुन सक्ने अथवा गाउँघरबाटै लिन सकिने होइन, जस्तै प्लास्टिक घरै बनाउन पर्यो भने पनि गाउँघरकै बाँसका प्रयोग गर्ने होइन, छापो लाउन पर्यो भनेदेखि गाउँघरकै स्याउला पात पतिङ्गो प्रयोग गर्नुपर्ने, त्यसले गर्दाखेरि खर्च पनि एउटा घटाउने भयो। अर्को कुरो पात पतिङ्गो स्याउलाले चाहिँ के हुन्छ भन्दाखेरि त्यसमा कुहिएर मलको पनि काम गर्ने भयो भनेदेखि यी राम्रा अभ्यासहरू छन्, बिउ बचाउने कुराहरू, माटो बचाउने कुराहरू, पर्यावरण बचाउने कुराहरू, मानव स्वास्थ्य बचाउने कुराहरू, वास्तवमा यो हाम्रो परम्परागत कृषिका यो राम्रा अभ्यासहरू हुन्छन्। यो चाहिँ कहिल्यै पनि पुरानो आधुनिक आयो भन्दामा यी कुरालाई छोड्नु हुँदैन र भन्ने चाहिँ यो वास्तवमा यो पछिल्लो समय एवारनेस र जनचेतना पनि विस्तार गरेको छ र हामीहरूको कार्यक्रमले पनि अलि यो जनचेतनाका कार्यक्रमहरू पनि यस सम्बन्धी पनि ल्याइरहेका छौँ।
0: हजुर सर, यो बीचमा यो कृषि क्षेत्रको विज्ञतम होइन होइन, त्यस कारणले कन्फ्युज पनि भएको हुन्छु हुन सक्छु। बीचमा चाहिँ सर केही वर्ष अगाडि हामीले हाइब्रिडको नाममा चाहिँ एकदमै धेरै उत्पादन धेरै हुन्छ भनेर धेरै चिजहरू हाइब्रिड बिउहरू होइन हाइब्रिड उत्पादन गर्नुपर्छ, ए बोडी त एक मिटरको फल्छ अरे भन्दै थिए, हाम्रो रैथानेलाई बचाउन अलिक कम गऱ्यौँ कि अहिले बिस्तारै फेरि रैथाने हुनुपर्छ भन्ने खालको त्यो आएको छ कि सर हरेक व्यक्तिको मनमा मस्तिष्कमा, भनौँ न करेला पनि पहिला त्यो भुटेर हामी खाने चलन छ नि त, एकदमै मजाले पाक्ने कि अब अहिलेको त्यो ठुलो ठुलो करेलाहरू हुन्छ खासै त्यसको स्वाद चाहिँ होइन पहिलाको जस्तो छैन कि होइन, यसले गर्दाखेरि सर रैथाने बाली स्थानीय
1: यसो छ। अब कस्तो भन्नुहोला भने यहाँले भन्नुभएको कुरा एकदम सही कुरा हो। अब कतिपय अवस्थामा हामीले हाइब्रिडको नाममा अथवा चाहिँ बाहिरबाट बिउ ल्याउने नाममा हाम्रा रैथाने बालीहरू रैथाने बिउहरूलाई होइन यसलाई रिप्लेस गर्ने अथवा यसको चाहिँ प्रबन्ध गर्न नसक्ने बचाउनै नसक्ने हो कि भन्ने अवस्था पनि हामीलाई सिर्जना भएको थियो। तर यो पछिल्लो समय चाहिँ फेरि होइन, अब रैथाने बिउहरू अब खानामा पनि हेर्नुहुन्छ भने साँच्चै यसलाई एकदम टेस्टी छ कि हाम्रो रैथाने रातका बालीहरू खानामा पनि मिठो छ। अनि रैथाने रातका बिउहरू के छ बालीहरू के छ भन्नुहोला भने अलिकति त्यसले रुखो सुखो जमिनमा पनि रुखो सुखो वातावरणले हुन्छ, तपाईँको हाइब्रिडहरू हाइब्रिड बिउहरू चाहिँ त्यसलाई लानु त्यही किसिमको मल र पानी दिन सकिएन भने त्यसको उत्पादन हुँदैन। अनि त्यस तरिका हाम्रो अर्को रैथाने रातका बालीहरूको विशेषता के हो भनेदेखि रुख किराको प्रकोप पनि कम हुन्छ होइन, त्यसै कारणले गर्दाखेरि पनि हामीले यसलाई बचाउनु पर्नेछ। र एउटै कुरो महत्वपूर्ण कुरो के हो भनेदेखि अलिकति उत्पादनको हिसाबले उत्पादकत्व हिसाबले चाहिँ हाइब्रिड भन्दा रैथाने बालीहरूको उत्पादन अलिकति थोरै कम छ होइन। अब हाम्रो अध्ययन अनुसन्धानले के गर्न पर्यो त अब नार्क छ नि, नेपाल कृषि अनुसन्धान परिषद छ, विश्वविद्यालयहरू छ अथवा सरकारी निकायहरू छ, अनि यसमा चाहिँ के हो भनेदेखि अब यसैलाई त्यसलाई बचाउनको लागि अध्ययन गर्न पर्यो, अनुसन्धान गर्न पर्यो रैथाने बालीलाई। अनि त्यसपछि गएर यो जिन ब्याङ्क पनि छ काठमाडौँमा होइन, अनि त्यो जिन ब्याङ्कमा पनि अहिले चाहिँ 12,000 भन्दा बढीको भन्ने छ, अझै यो अपडेट हुनमा बाँकी छ होइन। अनि त्यस कारणले गर्दा त्यसको बिउ चाहिँ त्यहाँ बचावट गरेर राखिएको छ, तर कम्युनिटी सिड ब्याङ्क यसरी यसमा पनि बिउको संरक्षणको कुराहरू छ। यी कारणले गर्दाखेरि हाम्रो रैथाने जातका बालीहरू रैथाने बिउहरू बचाउनु पर्ने चाहिँ अत्यन्त आवश्यकता छ। र अब महत्वपूर्ण कुरा चाहिँ अहिले मैले भनिसकेँ, यसलाई चाहिँ मार्केटसँग लिङ्क गर्न पर्यो, त्यो चाहिँ महत्वपूर्ण कुरा हो।
0: हजुर, अहिले जस्तै सर यो कृषि परम्परागत कृषि ज्ञान नयाँ पुस्तालाई चाहिँ हस्तान्तरण गर्नको लागि केही प्रयासहरू भइरहेका
1: होइन छन् भएको छ। अब बिस्तारै कस्तो हुनला भने परम्परागत कृषिका राम्रा अभ्यासहरू जस्तै अहिले पछिल्लो समय अब यो नेपाल सरकारले पनि तपाईँको यो

0: होइन त्यहाँको उसमा पनि देखेको थिएँ लेटर हेडमा पनि अनि त्यस कारणले गर्दा गण्डक प्रदेश सरकारले पनि अथवा स्थानीय तहबाट अब यो तरिकाले जानुपर्छ है हामीले पर्यावरण बचाउनुपर्छ भनेर यो पर्यावरणीय कृषि इकोलोजिकल एग्रिकल्चर होइन अथवा मैले भने जस्तै वैदिक कृषि पद्धति ऋषि कृषि पद्धति अनि अब अहिले बायोडाइनामिक फार्मिङ भनेर पनि यसो आएको छ पर्माकल्चर जे भने यिनीहरूमा एकदम अनन्यासित सम्बन्ध छ नजिक नजिकका हुन् होइन र हाम्रो पूर्वजहरूले अप्नाउँदै आउनु भएको छ ऋषि कृषि पद्धति हो यसो यसका राम्रा अभ्यासहरू छन्
1: वैदिक कृषि पद्धति र प्राङ्गारिक कृषि पद्धति चाहिँ एउटै मिल्दो हो कि
0: यिनीहरू चाहिँ हो अब हामीले अझै सुरुमा भन्दाखेरि चाहिँ हाम्रो वैदिक कृषि पद्धति ऋषि कृषि पद्धति भनेरै हामीले यसलाई भन्छौँ अब प्राङ्गारिक कृषि पद्धति चाहिँ यो नजिक नजिकै हो होइन यसले चाहिँ अब वैदिक कृषि पद्धति ठ्याक्कै त्यो शब्दवाली नभए पनि होइन प्र प्लस अङ्गार प्लस इक यो पनि एउटा संस्कृत शब्दै होइन अनि यो यसमा पनि मिल्दोजुल्दै छ र कतिपय कुराहरूमा प्राङ्गारिक कृषि पद्धतिमा अब रसायनको प्रयोग नगर्ने कुराहरू होइन यस्ता कुराहरू चाहिँ अलिकति जोड ऊ छ भनेदेखि वैदिक कृषि पद्धतिमा त्यो मात्रै नभएर स्थानीय स्तरमा उत्पादन भएका होइन कृषि बालीहरू अथवा त्यहाँ इनपुटहरू जुन रासायनिक मलदेखि लिएर होइन रासायनिक मलको कुरा होइन कि प्राङ्गारिक मलको कुराहरूदेखि लिएर त्यस्ता कुरालाई स्थानीय रूपले उत्पादन भएका चिजहरूको प्रयोग गरौँ भन्ने कुराहरू एउटा छ अझै ऋषि कृषि वैदिक कृषि पद्धतिको अझै यसको भन्दा नि अझै उचो छ कि यसमा चाहिँ मन्त्र शक्तिका कुरा त्यो अहिले अब अध्ययन अनुसन्धानको विषय हो मैले अहिले थप कुरा गर्न सक्दिनँ होइन यो अध्ययन गर्नुपर्ने छ अनुसन्धान गर्नुपर्ने कुरा छ मन्त्र शक्तिका कुराहरू पनि छन् कि होइन माटोलाई गर्ने कुन बेला लगाउने अनि त्यसपछि गएर यो सूर्यको होइन सूर्य चन्द्रको नक्षत्रको आधारमा जस्तै हाम्रो पूर्णिमामा होइन खेतीपाती पूर्णिमामा नजोत्ने औँसीमा नजोत्ने भन्ने चलन छ होइन त्यसपछि गएर अझै के कुरो आइरहेछ पछिल्लो समय भन्दाखेरि हामीले कुन बेला भकारीमा धान फर्काउँदाखेरि रोगकिराको प्रकोप कम लाग्छ त पुत्ला यस्तो होइन घुनहरू कम लाग्छ भन्ने कुरो पनि वैदिक कृषि पद्धतिमा छ प्राङ्गारिक कुरा प्राङ्गारिक कृषि पद्धति यो कुराहरूलाई त्यति छुँदैन होइन भेट्दैन तर त्यस कारण योभन्दा पनि अझै अध्ययन अनुसन्धान गरियो भनेदेखि वैदिक कृषि पद्धति अझै माथिल्लो लेभलको छ कि ग्रह नक्षत्रको कुराहरू देखेर कुन बारमा होइन बिउ लगाउने कुन बारमा चाहिँ मुठी लिने कुन बारमा धान काट्ने कुन बेला भकारीमा राख्ने यो गर्दाखेरि चाहिँ कस्तो अवस्था हुन्छ भन्ने यो सबै कुराहरू चाहिँ हाम्रो पूर्वजहरूले अहिले पनि हामीले त्यो हाम्रो पुरानो पात्रोहरू हेऱ्यो भनेदेखि त्यसमा अझै पनि होइन बाली लगाउने बेला मुहूर्त अनि त्यसपछि पानी पर्ने मुहूर्त अनि धान काट्ने मुहूर्त मैले यसरी लेखेको छ यसलाई चाहिँ अहिले मैले थप ठ्याक्कै यही भन्न सक्दिनँ यसलाई चाहिँ थप अध्ययन अनुसन्धान गर्नु पर्यो यसबारेमा पनि सरकारले बजेट छुट्याएर कार्यक्रम बनाएर होइन अध्ययन गर्नु पर्यो भन्ने चाहिँ मलाई लाग्छ।
1: हजुर यो भनौँ न यो त हाम्रा सम्पत्ति हुन् कि होइन हामीलाई चाहिँ जुन पुराना पद्धतिहरू छ त्यसलाई बचाइराख्न अथवा नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि आवश्यक
0: हुन्छ।
1: त्यसले चाहिँ मानवीय जीवनदेखि लिएर वातावरणीय जुन प्रकोप अहिले पछिल्लो समयमा वातावरणीय प्रदूषण पनि विषादीयुक्त जीवन हामी शैली अपनाइरहेका छौँ यसलाई न्यूनीकरण गर्न अवश्य सकिन्छ। अब त्यसैमा आउँछ यो विषादी रासायनिक विषादीको प्रयोग अथवा यसलाई चाहिँ न्यूनीकरण गर्न सक्ने केही देख्नुहुन्छ अहिले अभ्यास भएका सकिन्छ।
0: अब यो अहिले चाहिँ पछिल्लो समय मिडियाहरूमा नै हेर्नुहोस् आएको छ होइन यो अध्ययन अनुसन्धानबाट पनि कतिपय कुराहरू आइरहेको छ यो रासायनिकको प्रयोगले होइन रासायनिक मल अनि त्यसपछि रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर गरेको पर्यावरणमा असर गरेको हेर्नुहोस् पहिला खोला नालामा अथवा कुल्सीहरूमा जुन माछाहरू देखिन्थे नि माछाहरू देखिन छोडेका छन् अहिले तिनीहरू किनभने रासायनिकको प्रयोगले गर्दाखेरि उनीहरूको वृद्धि विकासमा उनीहरूको प्रजनन उसमा चाहिँ नाश भयो नोक्सान पर्यो अनि त्यसपछि गएर यो मानवमा पनि हेर्नुहोस् क्यान्सर लगायतको विभिन्न रोगहरूको चाहिँ विषादीको अत्याधिक प्रयोग विषादीको प्रयोग बारीमा प्रयोग गर्ने विषादी हालेको तरकारी होइन अनि फलफुलहरू यसरी भित्रिने र वास्तवमा अझै विशेष गरी इन्डियाबाट पनि कतिपय अवस्थामा विषादी हालेका फलफुलहरू भित्रेर क्वारेन्टाइनमा त्यो बोर्डर रोकियो भने पनि अहिले सुन्नुभएको होला कतिपय अवस्थामा भित्रिरहेका पनि छन् होइन अब यो त्यस कारणले गर्दा यसको न्यूनीकरण गर्न हामीले सकिन्छ र न्यूनीकरणको लागि अहिले भएका प्रयासहरूमा जुन यहाँले चासो व्यक्त गर्नुभयो असाध्य महत्वपूर्ण विषय हो यो जन सरकारको विषय पनि हो होइन यसको लागि चाहिँ हामीले सबभन्दा सचेत के हुनु पर्यो भन्दाखेरि हामीले चाहिँ विषादी कृषकहरूले पनि रासायनिक विषादीको सकेसम्म कम प्रयोग गर्ने गर्नै परे पनि के हुन्छ भन्नु भने सुरक्षित तरिकाले होइन सुरक्षित तरिकाले र प्राविधिकको सल्लाह बमदिनको किसानहरूलाई सल्लाह हो यो मेरो प्राविधिकको सल्लाह बमदिनको अलिकति यो वातावरणलाई असर कम गर्ने मानव स्वास्थ्यलाई असर कम गर्ने त्यस्ता किसिमका विषादीहरू पनि छन्। कतिपय अवस्थाहरू रोगहरू अनि किराहरू व्यवस्थापनको लागि निमबाट बनेका हाम्रो जडीबुटी जन्य विषादीहरू पनि हामी बजारमा उपलब्ध छन् होइन, तिनीहरूको प्रयोग गर्ने र अनि एकीकृत रोग किराको व्यवस्थापन गर्ने गरियो भनेदेखि यो रोग किराको अथवा चाहिँ अहिलेको यस्तो यो न्यूनीकरण गर्न सकिन्छ, विषादीको प्रयोगको न्यूनीकरण गर्न सकिन्छ। र सबभन्दा चाहिँ यथासम्भव रासायनिक विषादीको प्रयोग नगर्ने गर्नै पर्ने अवस्था आएमा प्राविधिकको सल्लाह बमोजिम अत्यन्त होइन वातावरणलाई प्रदूषण कम गर्ने खालका होइन जडीबुटी जन्ने विषादीहरू निमबाट बनेका विषादीहरू अथवा चाहिँ यस्ता प्रयोग गर्नको लागि चाहिँ मैले कृषकहरूलाई होइन सल्लाह दिन्छु।
1: पक्कै पनि कृषकले कतिपय ठाउँमा त यस्तो पनि सुनियो कि हामीले चाहिँ त्यो आफूले खाने छुट्टै लगाउने होइन अनि बिक्री वितरण गर्नेमा चाहिँ बढी होइन त्यो विषादी हालेको पनि सुनियो। तर तपाईँहरूले बुझ्नुपर्ने कुरा त्यो विषादी तपाईँले छर्कदाखेरि पनि तपाईँ कति सुरक्षित भएर विषादी हाल्दै हुनुहुन्छ त्यसले पनि खाएर मात्रै होइन कि त्यो त्यसले पनि असर गर्छ किसानहरूले यो बुझ्न पर्ने प्रसङ्ग छ सर। जस्तै हामीले यो परम्परागत कृषि ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्न यो परम्पराको संरक्षण गर्न अघि सरले थोरै प्रसङ्ग त ल्याउनु भयो स्थानीय सरकारको भूमिका प्रदेश सरकारको भूमिका र जनसमुदायको भूमिका चाहिँ के छ सर?
0: यसमा यस्तो छ अब सरकारी भूमिका के हुनु पर्यो भनेदेखि अब अलिकति जनचेतनाका कार्यक्रमहरू ट्रेनिङ प्रोग्रामहरू त्यो ल्याउन पर्यो। जस्तै अहिले मैले भने अब प्रत्येक उसले स्थानीय तहले पनि अब तालिमका कार्यक्रमहरू राखेर यो एकीकृत तरिकाले शत्रु जीव व्यवस्थापन जुन आइपिएम पद्धति भनेर भन्छौँ इन्टिग्रेट पेस्ट म्यानेजमेन्ट यस्ता प्रोग्रामहरू ल्याउन पर्यो। र जसले चाहिँ अनि अब अलिकति यो बजारीकरणको कुरा पनि हुँदो रहेछ होइन, कहिलेकाहीँ अब आइपिएम पद्धति अथवा अर्ग्यानिकबाट उत्पादन गयो अनि त्यसपछि अरू विषादी हाले पनि गयो, अब मार्केटमा जाँदाखेरि उस्तै मूल्य पाइयो भने त ऊ भएन नि। त्यस कारणले गर्दा सरकारले चाहिँ अलिकति यो अब पहल पनि थोरै पहल अथवा सहयोग चाहिँ जुन अर्ग्यानिक कृषि पद्धतिबाट उत्पादन भएका चिजहरूलाई प्रमाणीकरण गर्ने अथवा चाहिँ कम्तीमा चाहिँ यो अर्ग्यानिक तरिकाले उत्पादन गरिएको छ है अथवा विषादीको कम प्रयोग गरिएको छ है भनेर चाहिँ सरकारले त्यसलाई ट्याग लगाउने होइन अथवा त्यसलाई चाहिँ निरीक्षण गर्ने व्यवस्था गर्ने र त्यसपछि गएर अनि जनचेतनामा पनि होइन आम उपभोक्तामा पनि र अलिकति विषादी न्यूनीकरण भएकोमा थोरै महँगो भए पनि यसको यो असर ऊ छ है तपाईँलाई असर कम छ यसले चाहिँ मानव स्वास्थ्यलाई हानि गर्दैन राम्रो छ यो स्वास्थ्यको लागि भन्दा त्यो किसिमको उहाँहरूलाई पनि थोरै बरु होइन अर्को नर्मल उसको छ भनेदेखि 10 रुपियाँ किलो छ भनेदेखि त्यसलाई 15 रुपियाँ हाल्न सक्नु मतलब यस्तै किसिमको जनचेतना भयो भने मान्छेमा कोही मान्छेमा त एफोर्डेबल क्यापासिटी अथवा क्रय शक्ति पनि भएका छन् नि त त्यो गर्ने अनि त्यसपछि गएर कृषकहरूलाई चाहिँ मेन चाहिँ उहाँहरूलाई पनि आफूले प्रयोग नगर्ने मात्रै होइन प्रयोग गर्दा विषालीको रासायनिक प्रयोग खाँदाखेरि मात्रै होइन नि त झन् खाँदाखेरि भन्दा नि झन् विषालीको जस्तै रासायनिक प्रत्यक्ष रूपमा बारीमा हाल्छ प्रयोग गर्छ नि उहाँहरूलाई एकदम असर गरिराखेको हुन्छ। यो कुरो उहाँहरूलाई पनि अलिअलि जनचेतना जगाउनुपर्ने कुरो छ। अब कतिपय यहाँले भन्नुभएको कुरा मैले पनि सुनेको छु, हुन त प्रत्यक्ष गरेर यो थप अध्ययन अनुसन्धान त विषय भयो तैपनि यसो सुन्नमा चाहिँ आउँछ आफूले प्रयोग आफूले खानेमा प्रयोग नगर्ने बाहिर बेच्नेमा गर्ने भने पनि कता कता सुन्नमा आएको छ। यस्तो चाहिँ हुनु हुँदैन भन्दा हामीले चाहिँ होइन यो चाहे प्रदेश सरकार होस् चाहे स्थानीय तह होस् चाहे संघीय सरकार होस् होइन यसबारेमा चाहिँ जनचेतनाका कार्यक्रम अनि प्लस अनि यसलाई प्रवर्धनात्मक कार्यक्रमहरू ल्याउनुपर्छ।
1: हजुर, जति बेला हाम्रो आमा बुवाहरू होइन हजुरबुवा हजुरआमाहरूलेसम्म कृषि गर्दाखेरि पनि त्यहाँ सत्यता थियो होइन, सत्यता त्यो विश्वास दुधमा पानी मिसायो भने त पाप लाग्छ भन्ने एउटा परम्पराबाट हुर्केका हौँ हामी होइन। अब अहिले हामी त्यति बेला उहाँहरू कति सम्पन्न हुनुहुन्थ्यो विचारको हिसाबले भनौँ, यस्तो पैसाको अभाव पनि थिएन, घरहरू साना साना थिए तर मनहरू चाहिँ कति विशाल थिए, ती साना घरमा पनि हामी सबै अड्थ्यौँ पर्चाउन आउँदाखेरि होइन, फराकिलो मन हुन्थ्यो। तर हामी अहिले यति कमाउने भएका छौँ तर घर एकदम बिल्डिङ आलिसान महलमा बस्छौँ, तर पनि कोही पाहुना आउँदाखेरि हाम्रा मन खुम्सिएका छन् होइन। यो हिसाबले हेर्ने हो भने हामी सम्पन्न ती कृषि गर्ने ती व्यक्तित्वहरू सम्पन्न, यो विषयमा पनि सोच्न पर्ने बेला आएको छ। जसले कृषि गर्छ उसको हातमा अथवा खानाको लागि खाद्यान्नको कहिल्यै पनि अभाव रहँदैन, पैसा पनि अहिले त बेच्न पाइन्छ, त्यति बेला पैसा देख्नै पाइन्थेन भन्ने थियो, बिक्री हुन्थेन, सबैको घरमा उत्पादन हुने भएपछि अहिले त हेर्ने हो भने किसानले बिक्री गर्ने बजार पनि छ तर राम्रो उत्पादन गर्ने चाहिँ कोशिश गर्न चाहिँ जरुरी छ। हामी कार्यक्रमको अन्त्यमा छौँ सर, होइन त्यो वैदिक कृषिको भूमिकालाई चाहिँ हामीले कसरी बुझ्न सक्छौँ?
0: अब वैदिक कृषिको भूमिकालाई कस्तो भनेदेखि अहिले मैले भने यसले चाहिँ एक नम्बरमा चाहिँ परम्परागत कृषिका राम्रा अभ्यासहरूलाई अङ्गीकार गर्छ होइन। अब यसलाई चाहिँ अहिले पनि अहिलेको आधुनिक कृषि पद्धतिमा पनि यो कुराहरू छोड्न मिल्दैन, जुन चाहिँ अहिले मैले भने पर्यावरणीय कृषिका कुराहरू, पर्यावरण बचाउने कुराहरू होइन, अनि मानव स्वास्थ्य बचाउने कुराहरू, यो कुराहरू भयो, माटो बचाउने कुराहरू र रैथाने बिउहरू बचाउने कुराहरू, रैथाने बिउ उत्पादन उत्पादकत्व बचाउने कुराहरू र यसको चाहिँ प्रवर्धन गर्ने अध्ययन अनुसन्धानबाट प्रवर्धन गर्ने कुराहरू, यो चाहिँ वास्तवमा वैदिक कृषिको यो अध्ययनको यो कार्यक्षेत्र यो क्षेत्र पर्छ। र अब यसलाई चाहिँ मैले भन्दै गरेको होइन, अहिले त विभिन्न विश्वविद्यालयहरूमा पनि यो अध्ययन सुरु भएको छ होइन, काठमाडौँ विश्वविद्यालयमा पनि यसको पठन पाठन हुन्छ। शुरूआती अवस्थामा म काठमाडौँ सँदाखेरि गेस्ट लेक्चरको रूपमा मैले नै यो कोर्सहरू पढाउँथेँ। अहिले चाहिँ अब मधेस कृषि विश्वविद्यालयमा पनि यसको कोर्सहरू होइन बिस्तारै राख्ने टपिकहरू राख्न थालिएको छ। त्यसपछि गएर यो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पनि इकोलोजिकल एग्रिकल्चरभित्र वैदिक कृषि पद्धति, ऋषि कृषि पद्धतिका राम्रा अभ्यासहरू भनेर यसको चाहिँ पहल कदमी गर्ने होइन, अब एउटा म पनि छु र हाम्रो एउटा टिम छ होइन, र मैले पनि यसमा मैले नै वास्तवमा यो कुरालाई लिड गरेको छु र यो हाम्रै कार्यक्रमहरूमा पनि यी कुराहरू कुनै न कुनै रूपले शब्द यही नपर्ला, वैदिक कृषि पद्धति भनी नपर्ला होइन, तर पारम्परिक कृषि पद्धतिको माध्यमबाट अनि त्यसपछि गएर पर्यावरणीय कृषिको माध्यमद्वारा अब चाहिँ सुरुवाती भएको छ। विभिन्न सरकारहरूले मतलब संघीय सरकारले, प्रदेश सरकारले र विभिन्न ठाउँमा स्थानीय सरकारले, स्थानीय तहमा पनि यो कुरालाई वास्तवमा अहिले भने शब्दावली फरक हुन सक्ला तर यसको मेन प्रिन्सिपल यसको भूमिकाको कुराहरूलाई चाहिँ यो सुरुवाती गर्न थालेको छ, बजेट तथा कार्यक्रममा पर्न थालेका छन्।
1: अहिले जिज्ञासा लागेको प्रसङ्ग जस्तै त्यो किसान परम्परागत कृषि अगाडि रहेको किसानसँग यति धेरै नलेज छ कि होइन, हामीले त्यो सुन्ने अरूले त भनौँ न अब हामीलाई अलिकति जागरूक भयौँ र इच्छा लाग्छ सुन्न पनि, अब कतिपयलाई होइन आधुनिकै ठिक छ धेरै उत्पादन दिन्छ भन्ने खालको पनि होला, उहाँहरूको त्यो ज्ञानलाई चाहिँ कसरी पुस्तान्तरण गर्दै आमदानीको स्रोतहरू बढाउँदै आधुनिकसँग जोड्न सक्छ?
0: अब आधुनिक छ अहिले मैले भने नि, अब जस्तै रैथाने बाली होइन, कतिपय ठाउँमा हेर्नुहोस् नन्दिक प्रदेशमा हेर्नुभयो भनेदेखि हेर्नुहोस् यहाँ चाहिँ कस्तो भने छिर्की मिर्के सिमी तपाईँको उता म्याग्दीतिर बागलुङतिर जानुभयो होइन, माथि मुस्ताङतिर जानुभयो, यति मिठो सिमीहरू सिमी पाइन्छ होइन, अनि त्यसपछि गएर हाम्रो यतैतिर पनि यो होइन लमजुङ तनहुँतिर हेर्नु पनि त्यो मास छ नि, मेरो घर चितवन होइन, हुन त हाम्रो पुर्ख्यौली घर चाहिँ तनु हो तर अहिले मेरो चाहिँ चितवन हो, अनि अब यहाँ यता हुने मास छ नि यस्तो मिठो हुन्छ यो भेगको होइन। त्यसपछि गएर सुन्तलाकै हेर्नुभयो भने एकदम विशिष्टीकृत गुण भएको सुन्तला चाहिँ यहाँ पाइन्छ गण्डकी प्रदेशमा होइन, यस्ता अनि त्यसपछि गएर अरू पनि रैथाने होइन, जस्तै अब गाई बस्तुको कुरा गर्नुहुन्छ भने मुस्ताङमा चाहिँ लुलु गाईको कुराहरू छन् होइन, अनि त्यस्तै पहाडिया गाईको कुराहरू छन्। अब यिनीहरू चाहिँ हाम्रो एकदम सम्पदा हो, बाख्राको कुरा गर्नुहुन्छ भने खरी बाख्राको कुराहरू स्थानीय होइन, यी सम्पदा हो। र यो सम्पदालाई चाहिँ कस्तो भन्दाखेरि अब यसलाई चाहिँ थोरै अध्ययन अनुसन्धानबाट के हार्नु पर्यो भन्दाखेरि यसैको रैथाने बालीकै के हार्नु पर्यो, अहिले भइरहेको भन्दा अलिकति उत्पादन बढाउनु पर्यो, उत्पादन र उत्पादकत्व बढाउनु पर्यो एउटा कुरो चाहिँ यसलाई उत्पादन, यसको चाहिँ उत्पादन अलिक कम छ तैपनि राम्रो मूल्य पायो भने त किसानहरूले कन्टिन्यू गर्नुहुन्छ नि यसलाई होइन, यसलाई निरन्तरता दिनुहुन्छ नि, तर यसलाई चाहिँ अर्को के गर्नु पर्यो, मार्केटसँग चाहिँ जोड दिनु पर्यो हामीले होइन, जसले चाहिँ यसको चाहिँ गर्दाखेरि प्रवर्धन गर्न सकियोस्। जस्तै यहाँलाई उदाहरण दिन्छु, जुम्लाको मासी धान छ नि, मासी यो चाहिँ एकदम प्रख्यात छ अहिले होइन, यो चाहिँ मार्केटसँग लिङ्क भएको कारणले गर्दाखेरि यो त्यहाँको रैथाने बाली हो जुम्लाको होइन, म कर्णाली प्रदेशमा पनि बसेर आएको सुर्खेतमा, अनि मार्केटसँग लिङ्क भएको कारणले गर्दाखेरि उहाँले उत्पादन गर्नुहुन्छ। त्यस कारणले अब सरकारी निकायले के गर्नु पर्यो, भूमिका के हुन्छ भन्ने यहाँको जिज्ञासामा भूमिका त सरकारी निकायले चाहिँ यस्तो उत्पादनलाई चाहिँ मार्केटसँग अथवा बजारसँग लिङ्क गरिदिनु पर्यो, जोड दिनु पर्यो, ताकि किसानहरूले चाहिँ उहाँहरूलाई पनि मुनाफा होस् र मुनाफा भयो भने नै किसानहरूलाई त्यसलाई कन्टिन्यू गर्नुहुन्छ, र अनि अध्ययन अनुसन्धान गर्ने निकायले पनि अहिले भइरहेको भन्दा अलिक धेरै फलित नै बनाउनु पर्छ, यो चाहिँ आवश्यक छ।
1: सर, यो क्षेत्रमा चाहिँ जस्तै त्यो मार्केटसँग जोड्ने प्रसङ्ग आइरहँदाखेरि यति बेला हामी स्याउ खान्छौँ, एकदम बढी बिस्तारी छ अरे भन्ने सुनिरहेको हुन्छौँ नि त सर, होइन, अब भदौदेखि बिस्तारै हाम्रै स्याउहरू खान सुरु गर्छौँ, त्यो स्याउलाई हाम्रै मनाङ मुस्ताङ रोल्पाको जुम्लाको स्याउलाई अनि सुन्तला पनि हामी सिजनमा धेरै खाए फागुनसम्म अथवा माघको अन्तिमसम्म त्यो सुन्तलालाई, सुन्तला स्याउलाई हामीले वर्षभरि खाने गरेर त्यस्तो खालको योजना सरकारले यस्तो स्टोरेज गर्ने खालको त्यो प्रणाली हामी सुरु गरेको छैनौँ सर?
0: यस्तो छ, अब तपाईँको सम्बन्ध पहिलो त कुरो त के भन्नु भने त्यसको चाहिँ हामीले उत्पादन र उत्पादकत्व बढाउनु पर्यो, किनभने हाम्रो उत्पादनले वर्षभरिलाई अहिले पुग्ने अवस्था अलिकति छैन अवस्था होइन। तैपनि यहाँले भन्नुभएको चाहिँ के हो भन्दाखेरि अब सिजनमा चाहिँ राम्रै उत्पादन हुन्छ, अब त्यसलाई चाहिँ हामीले अलिक स्टोर गर्ने, जस्तै अब स्यालको चाहिँ राम्रै सुरुवात भएको छ होइन, अब तैपनि अहिले मैले भने वर्षभरिलाई पुग्ने त हाम्रो क्षमता पुग्दैन होइन, उसलाई अब त्यसलाई स्टोर गरेर थोरै अब एक दुई महिना होइन पछिसम्म लगाउन सक्ने अवस्था छ होइन, त्यो सुरुवात पनि भएको छ। र सुन्तलामा पनि तपाईँको विभिन्न स्टोर गर्ने होइन ऊ पनि छ, तर कोल्ड स्टोरमै गर्दाखेरि अहिले चाहिँ अलिकति त्यो अध्ययन अनुसन्धानको विषय रह्यो होइन, सुन्तला कोल्ड स्टोरमा गर्दाखेरि चाहिँ अलिकति ढुसीजन्य रोगहरू लाएर होइन त्यो बोक्रा अलि पातल भएको भन्ने पनि छ, र यसमा थप अध्ययन अनुसन्धान आवश्यक छ। तर यहाँले भन्नुभयो जस्तै सबभन्दा चाहिँ पहिला के गर्नु पर्यो भने उत्पादन र उत्पादकत्व बढाउने, पहिला भोलुमै बढाउनु पर्यो कि, हामीले हाम्रो मात्रा नै बढाउनु पर्यो कि, त्यसै मात्रा बढाएपछि चाहिँ त्यसपछि गएर फेरि स्टोरमा राखेर त्यसलाई अलि पछिसम्म होइन, जस्तै बाहिरबाट अहिले स्याउ आयात भइरहेको छ, अहिले हामीले मार्केटमा खाने स्याउ भनेको त सबै बाहिरबाट आएको होइन, चाइना लगायत विभिन्न देशहरूबाट आएको स्याउ हो, र बिस्तारै अब भदौपछि चाहिँ हाम्रो पनि आउँछ असोज कार्तिकतिर होइन, अनि त्यसलाई चाहिँ यो तरिकाद्वारा चाहिँ गर्न सकिन्छ, र केही सकारात्मक पहल पनि भएको छ होइन, तर त्यो चाहिँ अहिले यसो देख्दाखेरि चाहिँ अझै पर्याप्त चाहिँ छैन।
1: सर, कार्यक्रमको अन्त्यमा चाहिँ यो नेपाली कृषि परम्पराको संरक्षण प्रवर्धनका लागि आम नागरिक र किसानलाई चाहिँ हजुरको केही सन्देश छ?
0: यस्तो छ, अब त्यो परम्परागत कृषिका राम्रा अभ्यासहरूलाई जुन चाहिँ हाम्रो पूर्वजहरूले हामीलाई सिकाएर जानुभयो होइन, त्यो विरासत छ हाम्रो, जुन हाम्रो ऋषि कृषि पद्धतिको कुराहरू, वैदिक कृषि पद्धतिको कुराहरू, पर्यावरणीय कृषि पद्धतिको कुराहरू, यसलाई चाहिँ यहाँहरूले चाहिँ यथासम्भव चाहिँ अँगाल्नु होला, किनभने यहाँहरूकै स्वास्थ्यको लागि, माटोको स्वास्थ्यको लागि भन्छौँ र आवश्यकता छ। अनि त्यसपछि गएर अर्को चाहिँ सरकारी निकायलाई पनि होइन, म आफै पनि सरकारी उसमा सेवामा छु र होइन सहसचिवको पदमा छु, अनि अहिले चाहिँ गण्डकी प्रदेश सरकार अन्तर्गतको कार्यालयमा प्रमुख रूपमा कार्यरत छु, र सरकारी निकायले पनि यस्तो कुराको प्रवर्धनको लागि आफ्नो वार्षिक होइन कार्यक्रम तथा बजेट चाहिँ छुट्याएर केही न केही यो यसका राम्रा अभ्यासहरूलाई प्रवर्धन गर्नुपर्छ भन्ने चाहिँ मेरो वास्तवमा यसमा रहेको छ, विचार रहेको छ। ल हस्, यहाँहरूको यो रेडियो सफलता परिवारलाई पनि होइन, मलाई यो कृषिको बारेमा, परम्परागत कृषिका राम्रो अभ्यासको बारेमा होइन, वैदिक कृषिको बारेमा, ऋषि कृषिको बारेमा आफ्नो विचारहरू राख्ने अवसर दिनुभयो, यसको लागि यहाँहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्छु।
1: धेरै धेरै धन्यवाद छ सरलाई। कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र गण्डकी प्रदेश कार्यालय का प्रमुख, वैदिक कृषि, ऋषि कृषि, जुन हाम्रो हजुरबुवाहरूले, हाम्रा पूर्वजहरूले अपनाउनु भएको थियो, केही देख्न र हामीले गर्न केही हामीले पनि पायौं, तर अहिले त्यो बिस्तारै हराउँदै गएको छ, यस क्षेत्रको अध्येता हुनुहुन्छ सर, सहसचिव वासुदेव काफ्रे सरसँग हामीले कुराकानी गर्यौं। कृषि हाम्रो जीवन हो, कृषिमै हामी माटोसँगै मिल्ने हो, यो कृषि पेसालाई पछिल्लो समयमा अझ अहिले त अलि बढी युवाहरू पनि लाग्दै आउनु भएकोले अलि कम भएको छ, नत्र अलि हेप्ने खालको कृषि पेसा भन्ने खालको थियो, त्यो होइन। कृषि पेसा गर्ने व्यक्ति कहिल्यै पनि भोको पनि हुँदैन, कहिल्यै पनि अभाव पनि हुँदैन, यो हामीले बुझ्न जरुरी छ भन्दै यो समयका लागि पुनः एकपटक सरलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौँ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्, शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
1: सैलरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159 9537325575।
4: आयो है मासू, ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुन चाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825170014।
3: मठ मन्दिर,
4: गुरुकुल,
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
3: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9867081234, 9750577123, व्हाट्सएप नम्बर 9801177123।
5: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811062983, 9855852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
6: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 9846059581,
6: 9166715475।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 98560-2325 98086-35480 साथ ही आईएलएस पीटीए का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: भाई को विवाह पनि हिजो भन्दा आज झन नजिकैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाड़ी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: हाँ दाई बनी कति आत्तिनु भएको? सिद्धार्थ सुट 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो त्यही गएपछि दुबोको माला गाड़ी सजावट विभिन्न सजावट का फूलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ सुक 8 पोखरा प्रोपाइटर दया कुमार द्वा मोबाइल 98560-32717 र 98460-55079।
4: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातिमाल गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
4: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
4: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
4: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98560-011-86 98460-35111 सम्पर्क नम्बर फेरि एकपटक 98460-35111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165-74-668 मोबाइल नम्बर 98560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
6: Studio time.
7: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। कैलालीमा लागू औषध सहित 6 जना पक्राउ, प्रतिनिधिसभा बैठक आज बस्दै, जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै, पर्सीसम्म मनसून देशभर फैलिने सम्भावना, आज पूर्वका केही ठाउँमा हावाहुरी चल्ने, र जोर्डन विरूद्ध पहिलो हाफमा अर्जेन्टिनालाई 2-0 अग्रता, दोस्रो हाफको खेल शुरू, विश्वकप फुटबल कोलम्बिया पोर्चुगल डीआर कंगो नकआउट चरणमा। कैलालीमा लागू औषध खैरो हिरण सहित प्रहरीले 6 जनालाई पक्राउ गरेको छ। धनगढ़ी सहितका स्थानबाट लागू औषध सहित उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी सोगेन्द्र तिमिल सिन्हाले धनगढ़ी उपमहानगरपालिका 3 त्रिनगर ब्यारेलबाट 1 ग्राम 270 मिलिग्राम खैरो हिरोइन सहित कञ्चनपुरको कृष्णपुर नगरपालिका 6 बस्ने 21 वर्षीय किरण भट्टराईलाई पक्राउ गरेको हो। भट्टराईलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। यस्तै टीकापुर नगरपालिका 9 खक्रोलबाट थप 1 जना पक्राउ परेका छन्। 1 ग्राम 270 मिलिग्राम खैरो हिरोइन सहित बर्दियाको राजापुर नगरपालिका 6 बस्ने 23 वर्षीय प्रमेश थारूलाई पनि पक्राउ गरिएको छ। टीपापुर नगरपालिका 9 खैरोपुरबाट 290 मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित जानकी गाउँपालिका 3 का 21 वर्षीय राहुल तिरुवा र 19 वर्षीय सुरेश खनाल पक्राउ परेका छन्। उनीहरूलाई प्रहरी चौकी छत्तीबाट खटिएको टोलीले शंकाका आधारमा चेक जाँच गर्दा लागू औषध सहित नियन्त्रणमा लिएको डीएसपी तिमिल सेनाले बताए। यस्तै टिकापुर नगरपालिका 8 खौक्रौलबाट 1 ग्राम 930 मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित टिकापुरकै 23 वर्षीय प्रशान्त थापा र जानकी गाउँपालिका 3 लायकपुरका 24 वर्षीय अर्जुन एडीलाई पनि पक्राउ गरिएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बिहान 11 बजे बस्ने बैठकको लागि 12 वटा कार्यसूची तय भएका छन्। बैठकमा आर्थिक तथा कानूनी महत्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ। बैठकको शुरूआतमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहार सभामा सुनाइनेछ। त्यसपछि प्रधानमन्त्रीको तर्फबाट विज्ञान प्रविधि तथा नव प्रधानमन्त्री महावीर पुनले महालेखा परीक्षकको 2083 सालको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। त्यसै गरी सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति सुदृढीकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 सभामा प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गर्ने कार्यसूची समावेश गरिएको छ। जलवायु परिवर्तनको प्रभाव विश्वभर अझ गम्भीर रूपमा देखा पर्दै गएको छ। युरोप, एसिया तथा उत्तर कोरियाका विभिन्न देशहरूमा बढ़दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुनका साथै स्वास्थ्य, कृषि, ऊर्जा तथा यातायात क्षेत्र समेत संकटमा परेका छन्। युरोपका धेरै देशहरूले यस वर्ष इतिहासकै अत्याधिक गर्मीको सामना गरिरहेका छन्। जर्मनी, डेनमार्क, चेक गणतन्त्र, स्विजरल्याण्ड, फ्रान्स, इटाली, स्पेन, बेलायत, स्लोभाकिया र हंगेरीमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जर्मनीमा तापक्रम 41.5 डिग्री सेल्सियस पुगेको छ भने स्विजरल्याण्डलाई आफ्नो इतिहासकै सबैभन्दा तातो जुन महिना अनुभव गरेको छ। स्पेनमा जुन 21 यता अत्याधिक गर्मीका कारण 200 भन्दा बढ़ी व्यक्तिको ज्यान गएको छ। फ्रान्समा टर्को गर्मीबाट राहत खोज्ने क्रममा डुबेर ज्यान जाने हुने घटना समेत बढ़ेका छन्। हजारौं विद्यालयको पठन पाठन प्रभावित भएको छ। रेल सेवा अवरूद्ध भएको छ। सड़क चर्किएका तथा विद्युत उत्पादनमा समेत असर परेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। वैज्ञानिकहरूका अनुसार अहिले देखिएको अस्वाभाविक गर्मी प्राकृतिक घटना मात्र नभई मानव गतिविधिबाट बढ़ेको जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम हो। विज्ञहरूले यस्ता गर्मीका लहरहरू 2 दशक अघिको तुलना झण्डै 100 गुणा भन्दा बढ़ी बढ़ेको बताएका छन्। स्विजरल्याण्डका हिमनदीहरू पनि तीव्र गतिमा पग्लिएका छन्। कम हिमपात, तापक्रम र सहारा मरूभूमिबाट उडेर आएको धुलोका कारण यस वर्ष हिमनदीको बरफ पग्लिने दर असामान्य रूपमा बढ़ने अनुमान गरिएको छ। युरोपसँगै एसियाका विभिन्न क्षेत्रमा पनि अत्याधिक गर्मीका घटना बढ़दै गएका छन्। दक्षिण एसिया, पूर्वी एसिया तथा मध्य एसियामा गर्मीका लहरहरू लामो समयसम्म रहने, अझ तीव्र हुने र बारम्बार दोहोरिने क्रम बढ़ेको अध्ययनहरूले देखाएका छन्।
पर्सी मंगलबारसम्म मनसून देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली देश सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुन सम्भावना छ। यस वर्ष सरदरमिति भन्दा छ दिन ढिला गरी गएको असार पाँच गते अर्थात जून 19 तारीकमा पूर्वमा प्रवेश गरेको मनसून असार आठदेखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसून कमजोर अवस्थामै छ। मध्य असार भइसक्दा पनि पानी पर्न नसक्दा धान रोपाई प्रभावित हुँदै आएको छ। आज दिउँसो देशभर मौसम साधारणतया बादल रहने अनुमान छ। गैराती कोशी बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परेको छ। बिहान काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भएको छ। आज दिउँसो कोशी प्रदेशका पहाड़ी र तराई भेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरी तथा पनि चल्ने सक्ने सम्भावना रहेको छ। आज राति पनि देशभर मौसम साधारणतया बादल लाग्नेछ। फिफा विश्वकप 2026 अन्तर्गत जोर्डनसँग र अर्जेन्टिना बीचको खेलको पहिलो हाफ सकिएको छ। पहिलो हाफमा अर्जेन्टिना 2-0 गोल अन्तरले अगाडि बढेको छ, जसमा खेलको 19 मिनटमा जियो भानी र लो साल सोलिए फ्री किक मार्फत गोल गरेर अर्जेन्टिना अग्रता दिलाएका थिए। त्यसपछि खेलको 31 मिनटमा डिबक्स भित्र जोर्डनका खेलाड़ीले फल गरेपछि रेफ्रीले भीआर मेरेर पेनाल्टी दिएको थियो, जसलाई लुआतारो मार्टिनेजले गोलमा परिणत गरेका छन्। यसरी अर्जेन्टिना 2-0 को अग्रता कायम रहेको छ। अहिले पनि खेल जारी रहेको छ। यता फिफा विश्वकप फुटबलको समूह के बाट कोलम्बिया पोर्चुगल र डीआर कंगो नकार चरणमा प्रवेश गरेका छन्। सबल चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया शीर्ष स्थानमा रह्यो। मियामी स्टेडियममा आज बिहान भएको खेलमा गोलरहित बराबरीपछि पोर्चुगल उपविजेताको रूपमा नकार चरणमा पुग्यो। इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइड भयो। यो समूहबाट चार अंकसहित उत्कृष्ट तेस्रो टोलीका रूपमा डीआर कंगो नकार चरणमा पुग्न सफल भयो। डीआर कंगोले उज्बेकिस्तानमाथि 3-1 पुनरागमन जित निकाल्दै नकार चरणको यात्रा सुनिश्चित गरेको हो। खेलको 10 मिनटमा एल्डोर सोमो रोबोले गोलबाट उज्बेकिस्तानले अग्रता लिए पनि 68 मिनटमा योवान बिसाको पेनाल्टी मार्फत बराबरी गोल फर्काए। त्यसपछि 78 मिनटमा फिस्टन मायेले कंगोलाई अग्रता दिलाए पनि इन्जुरी समयमा बिसाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीले कोजी सुनिश्चित गरे। अहिले अमेरिकाको क्यानसान सिटी स्टेडियममा अल्जेरिया अस्ट्रिया तथा डलास स्टेडियममा जोर्डन र अर्जेन्टिना बीच खेल भइरहेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सङ्गालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। कैलालीमा लागू औषध सहित 6 पक्राउ प्रतिनिधि सभाको बैठक आज बस्दै जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै एक वर्षसम्म मनसून देशभर फैलिने सम्भावना। आज पूर्वका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना र जोर्डन विरूद्ध पहिलो हाफमा अर्जेन्टिनालाई 2-0 अग्रता। अहिले पनि खेल जारी। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सङ्गालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेटले अनलाइन

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
5: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
6: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपीटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530500, 0615589848।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: चौरी बस्ने गोठा

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटीभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061587915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
1: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011099 9828842020 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
3: मेरी आमै नि घर बनाउन लाखौं कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161541994 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161525904 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9852510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
4: Studio Times.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-14
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: लो नानी दाई बनमा त आगो लागेछ निभाउन जाऊ न
6: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो
7: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन वनमा डरेलो लगाउने कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
10: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
9: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
10: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
9: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Varshau dekhi desh videsh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine videsh ma manyata prapta antarrashtriya star ko pathyakram.
5: Sathai hostel ko byawastha pani raheko cha.
4: Tare hotel haru ma field visit ra field training garaine. City visit dwara skill test garai certificate dine. तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061-587-915
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
9: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा दुई बिन्दवासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 98460-59581
7: 98165-75
10: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइन नै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: हेर्न साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737। मोबाइल नम्बर 9856287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
5: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
6: सफलता एम्बुलेन्स, अब 24 घंटा हजुरको सेवामा।
7: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
6: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्ती टु मिट स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581
2: 98165 1475।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
6: Studio time.
7: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचार का साथ ही छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माड़ा तितौरा अचार विदेश पठाउनु को लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को लेबलिंग राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 98460-66642 98460-41081।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
6: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
7: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171-87488।
6: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054

0: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
1: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5531-71, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
3: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-5141-984, 541-985। उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-5251-904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
8: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भन्यो भयो।
10: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: तँ के रेप्रो लगाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9825 2714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111

स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: हेलो
1: हजुर सुन है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिमीलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सल्फर ने ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लागि वेब सर्फर घर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615530050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: यामा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
5: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ र त बिरामी होइएला
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदेऊ स्वस्थ बनाऊ
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: हेर्नु साङ्लो बरो बहिनीको विवाहको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807715947, 9507325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0165707736, 9850320325, 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तेल लगाता काम छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0165742625, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दोकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दिप सुनचाँदी दोकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दिप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120 9852127014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9166155475।
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छिपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार

97050508 97055557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका को लागि हामीलाई सम्झनुहोस्।
2: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
3: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुदरा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856-1246 9852-10504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: 忘れたきゃ。
1: テレレトプラパンチャバジャメリちゃん南部

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-0-99, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9663।

0: सुपर ब्यूटी कैसर संसारमयी।
1: नमस्कार, म युनिक परियार। तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
7: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा दुई बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
6: मोबाइल नम्बर 98460-59581,
5: 98165-15475।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615-55-30-50, 0615-58-9848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
10: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
11: त्यसको लागि के चिन्ता बुढी, मुख्य रुचाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
10: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
11: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन, नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66-642, 98460-41-081।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: हेलो,
3: हजुर
2: सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन न, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्सको बिचमा।
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्ट मार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-60-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-60-28-104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाउ
6: एरियामै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
7: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउ
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
11: मुहान वरपरका रुख नकाटौ र सफा राखौ फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि संचय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।
4: आयो है मासु, ताजा ताजा मासु,

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टु मिट छ।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 55 52 855 समझनु बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: के भन्नुभयो डाक्टरले?
3: त्यस्तो केही भन्नुभएको छैन, सबै नर्मल छ, तिमीलाई चाँडै सन्चो हुन्छ।
2: किन झुट बोल्नुहुन्छ? मैले सबै कुरा सुनिसके, पिन्ती छ, मैले बिर्सिए भने पनि मलाई कहिल्यै नबिर्सनु है, यसरी नै माया गरिरहनु है।
3: केही हुँदैन, जस्तो परिस्थिति आए पनि म तिमीलाई छोड्दिन, यो मेरो भाषा भयो।

ต่อไปThat lata, jiski ko po ta.

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-99।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लगी वेब सर्फर हर पर्दो विश्वास दिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरू वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
2: कन्ट्याक्ट 061-55-3050 061-58-9848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले

0: रोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए। स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: हेलो
1: हजुर सुन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिमीलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा युएफओ र सी कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705055007 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाए बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 0165530071, 9807।

0: कडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460035111। सम्पर्क नम्बर फेरि एकपटक 98460035111।
2: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
3: घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5% चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्सियङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97659 50 960। दोस्तीटु मिट सप। कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 01165477 37, मोबाइल नम्बर 98560 28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउ,
3: पोखरा 2 बिन्दवासिनी बस पार्क।
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 98460 59581,
3: 98165 15475।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयस पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97650960। दोस्ती टु मिट छ।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 98460008851।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

अमेरिका को ग्रीन कार्ड नभए जान भन्छु मेरो बाबा ए अमेरिका को ग्रीन कार्ड नभए जान भन्छु यत्रो बच्चा

0: मैले त अब विदेश जाने सोचिसके।
1: सुख दुख यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: विदेश जाने थुप्रै उपायहरू छन्, तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ। त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिमीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्ज मा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: नमस्कार। कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे। राधा माधव समिति नेपालको प्रस्तुति कार्यक्रम आध्यात्मिक सन्देश तपाईँ रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक हप्ताको 3 दिन आइतबार, सोमबार र मंगलबार सुन्न सक्नुहुनेछ। मानव जीवनको परमचरम लक्ष्य सुख आनन्दको बाटो देखाउनु नै वर्तमान समयका अनन्त विभूषित श्री 1008 श्री कृपालुजी महाराज समन्वयवादी पञ्चमम जगद्गुरुत्तम हुनुहुन्छ। उहाँका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी हुनुहुन्छ। सुनौ उहाँको प्रवचनको आजको श्रृंखला।
1: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, कहाँ छ, कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म उक्त आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्। तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तीनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुने मात्रै विशेष लाभ प्राप्त हुन सक्नेछ।
2: एकतर्फ वेद भन्छ इह चे दशक बोधुम प्राक शरीरस्य विश्रतः ततः स्वर्गेषु लोकेषु शरीरत्वाय कल्पते, इह चे दवेदी दत सत्यवस्ति न चेदिहा वेदिन महती विनष्टिः, उत्तिष्ठत जाग्रत प्राप्य बरा निबोधत, तमाम वेद मंत्र वंच मनुष्य देहमय लक्ष्य प्राप्त हुन सक्छ तुरंत प्राप्त गर, अर्को तर्फ त्यही वेद वंच कि जान्न सकिदैन। हेर्नुस महान कन्ट्रास्ट, विरोधावास। मैले यहाँलाई प्रारम्भको दिनमै भने ती वेद शास्त्र विरोधी सिद्धान्तको अधिष्ठाता हो, कोही निष्कर्षमा पुग्नै सक्दैन। त त्यसको समाधान म गर्छु मैले यहाँलाई बताएको थिएँ। त हेर्नुहोस् पहिला सुरु त के द्वारा जान्ने, वेद शास्त्र द्वारा। वेद शास्त्र नै हामी त्यसको मर्म बुझ्न सक्दैनौं, त्यसको अधिकारित्व चाहिन्छ। जस्तै वेद पढ्नलाई सुन्नलाई अधिकारित्व चाहिन्छ। कस्तो अधिकारित्व, वेदमै उल्लेख गरिएको छ, प्रशान्त चित्ताय वेद भन्छ। प्रशान्त चित्तवालाले वेद पढोस्, अरूले बुझ्न सक्दैन। अब यो प्रशान्त चित्त भनेको के हो, एक शान्त चित्त हुन्छ, एक प्रशान्त हुन्छ। शान्त हर प्रकारको डिस्टर्बेन्समा पनि एकान्तमा बसेर कसैले हिसाब किताब गर्न सकोस्, एकाग्रतापूर्वक गर्नुपर्ने कार्य गर्न सकोस्, त त्यो शान्ति, शान्त व्यक्ति, यो साधारण। प्रशान्त चित्त यो भयानक। राजा जनक गुरुकुलमा ब्रह्म ज्ञान प्राप्ति हेतु गएका थिए, अधिकारित्वको दृष्टिले गुरुजी अगाडि राख्थे, सबै विद्यार्थीभन्दा अगाडि राखेर सम्झाउँथे। त त अन्य विद्यार्थीहरूको मनमा यो विचार उत्पन्न भयो कि जनक राजा हुन्, त्यसैले अगाडि राख्छन् गुरुजी, हामी साधारण जनता त्यसैले हामी पछाडि बसेर पढ्नु पर्छ। गुरु कहाँ पनि यत्रो भेद यो मनमा आयो। गुरु समर्थ थिए, गुरुले सोचे यिनीहरूको बुद्धि ठिक गर्न जरुरी छ। त आफ्नो योग माया शक्तिद्वारा गुरुले एकसाथ आगो लगाइदिए जनकपुरमा एवं आश्रममा पनि। जनकपुरमा आगो लाग्यो राजा जनकको राज्यमा, त सिपाहीहरू आए दौडी दौडी, महाराज महाराज जनकपुर जल्दैछ। राजा जनकले भने अरे जल्न देऊ, बताउनुहोस् गुरुजी ब्रह्मको स्वरूप कस्तो छ। शान्त भएर जवाब दिए। केही बेर पछि फेरि सिपाहीहरू दौडिदे आए, महाराज अब आगो त राजदरबारसम्म पुग्यो, राजदरबार पनि जल्न थाल्यो। राजा जनकले भने जल्न देऊ, मलाई वेद पढ्न देऊ। बताउनुहोस् गुरुजी वेद ब्रह्मको बारेमा के भन्छ। पुनः सिपाहीहरू आए, महाराज अब त स्वयं रानीहरू पनि जल्न थाले, हजुरको परिवार पनि जल्न थाले। राजा जनकले जवाब दिए जल्न देऊ, मलाई वेद पढ्न देऊ। शान्त रहे। तर अन्य शिष्यहरू प्राचीन कालमा गुरुकुलमा बस्दा के हुन्थ्यो, साधारण लाज ढाक्ने कपडा वस्त्र एवं भिक्षा माग्ने कमण्डलु, यही दुई चिज, त्योभन्दा अरू केही हुन्नथ्यो। जब आश्रममा आगो लाग्यो त सब भागे आफ्नो त्यो लङ्गौटी र कमण्डलु बचाउनलाई, सब भागे। पश्चात गुरुजीले योग माया शक्तिद्वारा जनकपुरको आगो पनि खिचिदिए, आश्रमको पनि खिचिदिए, जस्ताको तस्तै भयो। तब शिष्यहरूलाई भेद बताए, देख्यौ जनक र तिमीहरूमा के भेद छ। त्यसैले राजा जनक राज्य गर्दा गर्दै पनि विदेह जनक। त हेर्नुहोस् यो प्रशान्त चित्ताय, जस्तो सुकै न्यूज आओस्, जतिसुकै अप्रिय घटना घटोस्, शान्त रहनु, हृदयमा धक्कसम्म पनि नहुनु। यदि तपाईँहरूको कुनै प्रकारको खबर आओस् घर जल्दैछ, त तपाईँहरू यो प्रवचन सकिने बेलासम्म कुर्नुहुन्छ। अरे भाडमा जाओस् प्रवचन, भाडमा जाओस् भगवान, भागमा जाओस् तत्व ज्ञान, वा संसार जोगाउनु छ, भाग्नुहुन्छ। अब सोच्नुहोस् कि तपाईँहरू वेद पढ्ने अधिकारी हुनुहुन्छ कि हुनुहुन्छ। पुरा 7 अरबमा कतिजना व्यक्ति होला, 7 जना पनि फेला पर्दैन। यो वेद पढ्ने अधिकारी। अब आउनुहोस् गीतामा, आज सर्वत्र गीता पाठ गर्छन् व्यक्तिहरू, म कहाँ तमाम व्यक्ति भेट्न आउँछन्, यति अहंकार पूर्वक भन्छन् स्वामीजी 25 वर्ष भयो मैले गीताको एक अध्याय पाठ नगरिकन भोजन गर्ने गरेको छैन, चाहे जस्तो सुकै होस्। गीता यति पुण्यात्मा छु म, यो देखाउन प्रयत्न गर्छन्। अरे गीता पढ्यौ त, गीताको 18 अध्यायको 67 श्लोक पढ्यौ, जसमा गीता पढ्ने अधिकारीको उल्लेख गरिएको छ, कि तिमी त्यो बराबर छ कि छैनौ। इदम् ते ना तपस्काय ना भक्ताय कदाचर। गीता तपाईँहरू पनि पढ्ने गरेका छ भने यो श्लोक पढ्नुहोस्, म बताउँदैछु नम्बर 18 अध्यायको 67 श्लोक। सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज, बोलेपछिको नेक्स्ट श्लोकमै भगवानले यो बोले, अर्जुन यो गीता पढ्न सुन्नलाई अधिकारित्व चाहिन्छ र अधिकारित्व के हो भक्त हुनुपर्छ भक्त यदि भक्त छैन भने त्यसले पढ्नु पनि हुँदैन सुन्नु पनि हुँदैन सुनाउनु पनि हुँदैन यहाँसम्म भनिदिए भगवानले अब तपाईँहरू भन्नुहोला अरे हामी भक्त भएर त भगवानको पाठ गर्दैछौ गीताको पाठ गर्दैछौ अरे ब्रह्मा हुनुहुन्छ तपाई हामी भक्त होइन भक्तको परिभाषा जानेर जानु आज भक्तको परिभाषा हो जसले भगवानलाई प्राप्त गर्यो त्यो भक्त भगवानलाई प्राप्ति गर्ने मार्गमा हिँड्ने व्यक्ति भक्त होइन त्यो साधक हो साधक साधना अवस्थाको व्यक्ति आजकल भक्तजन भनेर पुकारिन्छ तमाम कथा इत्यादि हुँदा भक्तजनले यति दान दिनुभयो यदि दान नदिए कुभक्त दिए भक्त यो सर्वत्र व्यापक छ अरे यो सब नाटक त हेर्नुहोस् गीता पढ्ने अधिकारी अब भाग बताउनुहोस् भागवत त आजकल टोल टोलमा हुन्छ घर घरमा हर कार्यको पछाडि केही पनि गर्नु पर्यो भागवत लगाऊ धन बटुरा क्या सजिलो तरिका छ अरे यो चिजको गहिराई भविष्यमा म बताउँला कि भागवतलाई धन प्रयोग प्राप्तिको प्रयोजनमा जसले प्रयोग गर्छ एवं प्रदान गर्छ त्यसमा धन त घोर नरक जान्छ पतन हुन्छ यो उल्लेख छ भागवतलाई रत्तीभर पनि कुनै पनि स्वार्थको निमित्त चाहे व्यक्तिगत चाहे सामूहिक त्यसमा प्रयोग गर्न मिल्दैन चलो यो विषय अलग हो छोडिदिनुहोस् अहिले यसैमा ध्यान केन्द्रित गरौं कि भागवत पढ्ने सुन्ने सुनाउने अधिकारीको

आलयम भागवत एक एक तीन मई इसको पनि समाधान छ। भागवत पढ्नलाई सुन्नलाई सुनाउनलाई रसिक हुनु पर्छ, रसिक रसिक संत। हेर्नुहोस् भक्त महात्मा संत महापुरुष यी सब पर्यायवाची शब्द हुन्। चाहे भक्त भन्नुहोस्, चाहे महापुरुष भन्नुहोस्, चाहे संत भन्नुहोस्, चाहे महात्मा भन्नुहोस्। अब यो संत महात्मा मैले बताए भगवत प्राप्ति, यसको विषयमा डिटेल्समा बताउने छु आउने दिनमा। भक्त गुरु संत महात्मा महापुरुष केलाई भन्छन्? तत् विज्ञानार्थ सगुरु बेवाविगच्छत समित पाणी श्रोत्रियम ब्रह्मनिष्ठम वेद तद विद्धि परिपातेन परिप्रष्टेन सेवया उपदेक्षन्ति ते ज्ञानम ज्ञानिनः तत्त्वदर्शिनः गीता 4:34 तस्बाद गुरु प्रपद्यते इत्यादि भागवत सब उल्लेख छ। अहिले केवल यति बुझ्नुस्, भक्त महात्मा संत गुरु त्यो हो जसले वेद शास्त्र को हर प्रश्न को समाधान गर्न सकोस्, एक शर्त। दोस्रो भगवानलाई साक्षात्कार गरेको होस्, अर्थात भगवानलाई प्राप्त गरेको पर्सनालिटी को नाम संत महात्मा भक्त गुरु। अब त्यो भक्त गुरु महापुरुष मात्र भएर पनि पुग्दैन भागवतलाई, त रसिक चाहिन्छ। रसिक भक्तको पनि अनेक भेराइटी हुन्छ, भविष्यमा बताउँला। रसिक चाहिन्छ, अर्को एक डिग्री प्लस, त्यसले मात्र भागवत पढ्न सक्छ या सुनाउन सक्छ। प्रारम्भमा वेद व्यासजीले जब लेखे रचना गरे भागवतको अनुभव गरेर, त त्यति बेला तमाम शिष्य थिए उनका वेद व्यासका गुरुकुलमा, ब्रह्मचर्य पालन गरेर बसेका, सब चीज त्यागेर बसेका सन्यासी कयौं थिए। वेद व्यासले ती सबमा कसैलाई अधिकारी पाएनन्। सुखदेव परमहंस एउटा पाए जसलाई जंगलबाट झिकाए एक मंत्र श्लोक द्वारा, अहो

भागवत 3:2:23 यो श्लोक आफ्नो शिष्यहरू मध्ये सोच्नुहोस् 5000 वर्ष अगाडि भगवान का अवतार वेद व्यास को सन्यास ग्रहण गरेर भगवानलाई जान्ने हेतु साधनारत रहेका वर्षौं देखि ती शिष्यहरूलाई पनि अधिकारी मानेनन् वेद व्यासले। ती शिष्यहरूको प्रमुख शिष्यलाई यो सिकाइदिए यो मन्त्र यो श्लोक र गएर भने वेद यो सुखदेव परमहंसको कानमा गएर यो मन्त्र सुनाइदेऊ श्लोक सुनाइदेऊ। सुखदेव परमहंस को थिए वेद व्यासकै पुत्र थिए 12 वर्षसम्म आमाको पेटमा बसे बाहिर निक्लेनन्। वेद व्यासले जब वेद को साधना गर्थे त्यहाँ वेद मन्त्रहरूको त पेट भित्रबाट ए बाउ त्यो मन्त्र गलत भयो भनेर पेटबाटै भन्थे। यस्तो ज्ञाता सुखदेव परमहंस पिङ्लाको पेटमा बसे 12 वर्षसम्म बुढेसकाल को पुत्र पेट में बसे तो निस्लिंदन वेदाभ्यास परेशान भे भने बाबू आओ बाहर। सुखदेव ने आउदिन उले भने कि अरे यो जुन माया छ भगवान को यो भयानक छ खतरनाक छ त्यो माया लाग्छ त्यस कारण म आउदिन। त वेदाभ्यास भगवान का अवतार थिए वरदान दिए कि तिमलाई मायाले छुदैन। जब यो वरदान प्राप्त भयो त आमाको पेटबाट निस्के 12 वर्षको लक्का जवान भगवान श्री कृष्ण 11 वर्षमा सब चीज गरिसकेका थिए। त्यसपछि मथुरा गाथे त प्राचीन कालमा 12 वर्ष भनेको त अहिलेको 18-20 वर्ष भन्दा पनि जवान 16 वर्ष भन्दा पनि लक्का जमान। सुखदेव परमहंस जन्मे आमा को पेट बाट लागे जंगल तीर न बहु को मुख हेरे न आमा को वेदाभ्यास ले भने ए बाबू पक पक कुरा सुना सुनेनन् हिड़े जंगल तीर परमहंस अवस्था में कुरा तो सुना सुनेनन् परमहंस अगाड़ी अगाड़ी सुखदेव वेद अभ्यास पछि पछि छोरालाई फकाउनलाई जाँदैछ त बाटोमा एक तलाउ थियो। तलाउमा स्त्रीहरू स्नान गर्दै थिए निर्जन स्थानमा केवल स्त्रीहरू त कोही त्यहाँ मानिस आउने चान्सै थिएन त्यसकारण उनीहरू आफ्नै प्रकारले आफ्नै ढंगले स्नान गर्दै थिए। तो जब सुखदेव परमहंस ते तलाव को किनार बाट निस्के निर्वस्त्र भकर जन्मिदा तो कहीं हुँदैन साथ में निर्वस्त्र जब जाते थे ती स्नान गरिराको स्त्रीहरूले कुनै पर्दा गरेनन् आफ्नो शरीर ढाक्न पनि प्रयत्न गरेनन्। जब बूढ़ो कपालदारी फूले को जीर्ण अवस्था को वेदाभ्यास तेई बाटो बाट जाते थे त स्त्रीहरूले पर्दा गरे आफ्नो शरीर ढाके वेदाभ्यासलाई झोक चल्यो। मेरो जवान पुत्र निर्वस्त्र जाँदा चाहिँ पर्दा गर्न नपर्ने म बुढो मर्न लागेको बुढो आउँदा चाहिँ पर्दा गर्न पर्ने यिनीहरूको यत्र नखरा सोधे स्त्रीहरूलाई किन यसो गर्यो त स्त्रीहरूले जवाब दिए तिम्रो पुत्र परमहंस छ परमहंस तिमी हंस छौ हंस हंस हाँसले के गर्छ दूध र हिलो मिसाएर दियो भने पनि दूध दूध छानेर खान्छ त त्यस्तै तिमी हंस छौ तर तिम्रो छोरो परमहंस हो। स्त्रीहरूले जवाब दिए मतलब यद्यपि संसारमा राम्रो नराम्रो दुवै चीज छ तिमी नराम्रो चीजलाई फिल्टर गरेर राम्रो चीज मात्र लिन्छौ त्यसकारण तिमी हंस
तर तिम्रो छोरोमा यो गुण छ कि उसले राम्रो नराम्रो नै देख्दैन, सबलाई आफै देख्छ। कुनै भेदै छैन उसलाई कि यो स्त्री हो कि पुरुष हो, यो निर्वस्त्र छ कि शरीरको साथमा छ, यो पत्थर हो कि वृक्ष हो, कुनै भेदै छैन, सब समान। त्यसकारण ऊ परमहंस हो। जब उसले सर्वत्र एक समान देख्छ त फेरि उसको अगाडि पर्दा के गर्नु पर्यो? त्यसकारण हामीले पर्दा गरेनौ, तर तिमीमा भेद छ वेदव्यासजी, त्यसैले हामीले पर्दा गर्यौं। बताउनुहोस्, यो सुखदेव परमहंस, यो अवस्थाका पर्सनालिटी, त्यही एक अधिकारी प्राप्त गरे वेदव्यासले। र यो जुन श्लोक मैले बताए, तेस्रो स्कन्दको दोस्रो अध्यायको 23 श्लोक, यो त्यही शिष्यलाई बताइदिए, एक शब्दको रूपमा लियो उसले। तर त्यही श्लोक गएर जब सुखदेव परमहंस पत्थर समान बसेका छन्, परमहंस अवस्थामा वृक्ष मुनि गएर कानमा त्यो मन्त्र त्यो श्लोक बोलिदिए, अहो बकियम, जब यो श्लोक कानभित्र पस्यो त सुखदेव परमहंसको परमहंसपन भाग्यो। भगवानको लीला भागवतको जुन छ त्यसमा रम्न थाल्यो, त्यसमा आनन्द सुख प्राप्त गर्न थाल्यो, मरेको मन पनि जीवित भयो। यो मन्त्रको सारांश यही हो, अर्थ कि जुन पुतना नामकी स्त्रीले मार्ने मनसाले आफ्नो स्तनमा कालकुट विष लगाएर भगवानलाई खुवाई पिलाई, त्यत्रो ठूलो अपराध गरी भगवान प्रति, त्यस्तो अपराध गर्ने पुतना राक्षसीलाई पनि भगवानले कृपा गरेर दया गरेर आफ्नो दिव्य धाम दिए, आमा बराबरको सम्मान दिए। त्यसकारण त्यस्तो भगवानको शरणमा नगर म कहाँ जाउँ? यसको अर्थ यो हो, जब यो सुने त यो दयालु भगवानको लीलाको बारेमा सुन्ने बित्तिकै परमहंसपनलाई भुले। कति गर्दा पनि न अडिएको छोरो घरमा स्वयं फर्केर आयो, वेदव्यासजीका भन्यो कि यो श्लोकको मलाई बताउनुस् डिटेल्स। वेदव्यास खुसी भए, उनले भने अरे बाबु यो त एउटा श्लोक हो, यस्तो त 18,000 छन् मसँग। त सुखदेव परमहंसलाई फेरि वेदव्यासले भागवत सुनाए, सुन्ने भन्ने अधिकारी हेर्नुहोस् पर्सनालिटी। त्यही सुखदेव परमहंसले फेरि राजा परीक्षितलाई सुनाए, जसको 7 दिनमा काम बन्यो। 7 दिनमा त्यही भागवतमा तपाईँहरू सुन्नुहुन्छ धुन्धकारी, जस्तो पापात्मा वास्तवमा पापात्मा थिएन, ऊ पुण्यात्मा थियो, कुनै कारणवश त्यो अवस्थामा गएको थियो, ऊ पनि मुक्त भयो, यो सुन्नुहुन्छ तपाईँहरू 7 दिनमा। तर तपाईँहरूले अहिलेसम्म भागवत कतिपटक सुन्नुभयो? तपाईँहरू त यहीँ हुनुहुन्छ किन? यानि कि न तपाईँहरूमा त्यो अधिकारित्व, न बताउनेमा अधिकारित्व, केवल एक माध्यम आफ्नो दुनो सोझ्याउने, बस खतम। त हेर्नुहोस्, यसको पनि अधिकारित्व चाहिन्छ, भागवतको पनि। अब आउनुहोस् रामायणमा, जुन वेद शास्त्र छ, वेद शास्त्रमा सबैभन्दा माथि शिर वेद मानिन्छ र त्यसको पाउ रामायण मानिन्छ शास्त्रमा। यसैद्वारा सबको समाधान गरिन्छ। त रामायण त के छ? रामचरित मानस तुलसीदासजीले साधारण हिन्दीमा लेखिदिए, गवारी

0: सात तरु लगाई दिए। रामायण पढ़ने को निमित्त, सुनने को निमित्त के एक श्रद्धा, श्रद्धा विश्वास, दूसरो संत भगवत प्राप्त महात्मा को संग। यदि भगवत प्राप्त संत साथ में छैन भने खबरदार कसैले रामायण नपल्टाओस्। तुलसीदास जी भन्छ तेस्रो शर्त भगवत प्राप्ति गरेको, जिन ही न प्रिय रघुनाथ, जसलाई प्रिय छैन रघुनाथ, भगवानसँग भक्ति छैन, प्रेम छैन, त्यसले पनि नपल्टाओस्। बताउनुहोस् तीन तीन शर्त। त हेर्नुहोस् वेददेखि रामायणसम्म सब पढ्न सुन्नको अधिकारी चाहिन्छ। जब अधिकारित्व छैन त्यसको भने हामी त्यसको अर्थ बुझ्न सक्दैनौं। इतिहासमा रामानुजाचार्य इत्यादि जगद्गुरुहरू भए, रामानुजाचार्यजीले भने कि म एक एक वेद को अक्षर को तीन तीन अर्थ बनाइदिन सक्छु, हरेक शास्त्र को दस दस अर्थ बनाइदिन सक्छु, परोक्ष छ, त्यसैले आफै जान्न सकिदैन। श्रुति पुराण बहु कहे उपाय, छुटे न अधिक अधिक उरझाई। यदि कसैले स्वयं प्रयत्न गर्छ म वेद शास्त्र पढेर आफै जान्ने हुन्छु, त त्यसको निमित्त तुलसीदास जी सावधान गराएर भन्छन् कि अधिक अधिक उरझाई, त्यसमा तिमी यस्तो उल्झिनेछौ यस्तो उल्झिनेछौ कि पागल हुन्छौ पागल, त्यसको अर्थ निकाल्न सक्छौ।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नु पर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्संग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल असार महिनाको 15 गते सोमबार, ईस्वी सम्वत जून 29 तारिक सन 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको पूर्णिमा तिथि रातिमा 4:47, त्यसपछि प्रतिपदा तिथि लाग्नेछ। नक्षत्रमा मूल रातिमा 3:15, त्यसपछि पूर्वभाद्रपद नक्षत्र लाग्नेछ। विष्णुवादी योगमा शुक्ल 25:40 त्यसपछि वर्मयोग लाग्नेछ। कर्णमा भद्र अहोरात्र रहनेछ। आनन्दादी योगमा आज लुम्ब योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछन्। आजको दिन मान 34:33 अर्थात 13:53 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे बिहानमा 5:12 मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7:02 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 6:50 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 4:10 रहेको छ। आज 15 असार धान दिवस, दही चिउरा खाने दिन र कबीर जयन्ती रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज तपाईँको सोच छिटो बदलिन सक्छ र नयाँ योजनामा दिमाग चल्न सक्छ। आज काममा ध्यान दिन खोज्दा पनि मन